का लागि निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सधैँ भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासो भए प्रहरीलाई जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गरेको बिमार नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 64,91,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संविधान सभा सदस्य टुक्रा सिगदेलले एक कार्यक्रमका बीच सार्वजनिक गरेर सो अवसरमा नगरले गरेको कामको बारेमा जानकारी दिन शोधपत्र सार्वजनिक गर्न आग्रह गर्नुभयो। सकिन्छ 10 वर्षको काम गरेको विवरणहरू नभए यो कार्यकालको सार्वजनिक गर्नुहोस् त। नगरवासीले के भन्छ भएछ मूल्याङ्कन गर्नेछन्। नगर प्रमुख राजस्व विधिगत अवस्थामा भएको कार्यक्रममा राजसभा केन्द्रीय परिषद सदस्य विकास सिंहदेव नेपाली कांग्रेस बिमार नगरपालिका कार्य समितिका सभापति अरविन्द श्रेष्ठ नेकपा हिमाली नगर कमिटी अध्यक्ष इमान बहादुर थापा देउरा नेपाली कम्युनिष्ट पार्टीका नगर उपाध्यक्ष मिन्दा चाले र प्रपा नगर उपाध्यक्ष दुर्गराज सुवेदी प्रमुख प्रशासक अधिकृत शोभाकर बोखरेल बिमार नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदी र नम्बर 6 का अध्यक्ष श्याम सुन्दर जोशी र प्रवक्ता पदम सिंह ठकुरी लगायतले भन्नुभएको थियो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौडामा कर्ता तथा शिक्षा एवं व्यवसायीहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौलीका कर अधिकृत सौगात राजस्व बराल अभिनेता राणा भाटले सहजीकरण गरेको थियो। उनीहरूले नयाँ बजेटसँगै सरकारी नीति छूट लगायतका विषयहरूमा सहजीकरण गरेका हुन्। कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगर उपप्रमुख कुम्बहादुर विक राजुले कानूनी रूपमा परिपक्व भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। वडा नम्बर 5 का अध्यक्ष दीर्घबहादुर थापाले व्यवसाय सञ्चालन अहिलेको आवश्यक व्यवसायिक सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। वडा नम्बर 5 का अध्यक्ष दीर्घबहादुर थापाले व्यवसाय सफल भएमा उसले तिर्ने कर पनि बढ़ी हुने भएकाले कर मैत्री प्रशासन र व्यवहार अहिलेको आवश्यकता भएको बताउनुभयो। संघका अध्यक्ष संग्राम श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको वरिष्ठ उपाध्यक्ष सुमन सापकोटा स्वागत र महासचिव सुन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। गणपुर गाउँपालिका 3 तानामा जन्मिएका विश्व कीर्तिमानी पर्वतारोहीका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल निर्मल पूर्जा निमस्ताई पाकिस्तानको अकाराकोरम हिमश्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोट पीकमा बिहिबार भएको हिम पहिरोपछि सम्पर्कविहीन भएको खबरहरू सार्वजनिक भएपछि जन्म जिल्ला म्याग्दीमा चिन्ता थाहा आएको छ। शुक्रबार बिहान आरोही पूर्जा सहित स्थानारोही सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि म्याग्दीवासी चिन्तित बनेका हुन्। जिल्लावासीले उहाँको सकुशल उद्धारको कामना गरेका छन्। नेपाल चीन जोड्ने कोरोला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि अर्थ मन्त्रालयले समयबद्ध अध्ययन गरिएको छ। कोरोला नाकामा आवश्यक संरचना बनाउन अध्ययन गरी ओझा इन्जिनियरिङ प्रणालीले गत आर्थिक वर्ष 2082-83 सालगत रूपमा पुगेर अध्ययन गरी गत वर्ष सरकारलाई प्रतिवेदन हस्तान्तरण गरे पनि विशेष आर्थिक क्षेत्र स्थापनाका लागि थप कामहरू अगाडि बढ़न सकेको छैन। आर्थिक गतिविधिले तीव्रता पाएसँगै कोरोना नाकास्थित नेपालतर्फको 10 गजा क्षेत्रमा पनि सरकारले अनुगमन गोदाम सहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रक्रियामा आएर रोकिएको छ। कोरोना नाकामा आवश्यक संरचना बनाउन चीनको सशस्त्र क्षेत्र तिब्बत जोड्ने कोरोना नाकामा चिया संरचना बनेको वारीपट्टि नेपाली भूभागमा 500 मिल रोपनी क्षेत्रफलमा बनाउन सकिने व्यवस्था भौतिक संरचना र नेसुङमा रहेको मुस्ताङ भन्सार कार्य रहेको 110 रोपनीको जीपीएसको प्रयोग गरी अध्ययन गरिएको ओझा प्रणालीका इन्जिनियर रोशन सापकोटाले बताउनुभयो। नेपाल वन पैदावार उद्योग व्यवसाय समिति दनौले हिजो शुक्ला गण्डकी नगरपालिका 5 बजे भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ। क्याम्पस परिसरमा 100 आँप र लिचीका बिरुवाहरू रोपिएको समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिनुभयो। सो अवसरमा शुक्ला गण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले रोपिएका बिरुवाहरूलाई संरक्षण गरी हुर्काउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले क्याम्पसको विकासका लागि नगरबाट 20 लाख रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। डिभिजन वन कार्यालय दनौका प्रमुख मनोज राणा बाटले कार्यालयले विभिन्न
व्यावसायिक संस्था तथा समिति संघको सहकार्यमा विभिन्न क्षेत्रहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। तनहुँमा हालसम्म करिब 18,000 हेक्टर क्षेत्रफलमा वृक्षारोपण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। कार्यालय मार्फत 38,000 भन्दा बढी बिरूवा वितरण गरिएको छ। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ उपाध्यक्ष तथा शुक्ला गण्डकी नगरपालिका पाँचका वडा अध्यक्ष दिगबहादुर थापा लगायतले बोलेको थियो। कार्यक्रमको सञ्चालन नेपाल वन पैदावार उद्योग व्यवसाय समिति तनहुँका सचिव वसन्त सदाशंकरले गर्नुभएको थियो। तनहुँको शुक्ला गण्डकी साबिलीगढ़मा रहेको पञ्चमनी देव मावि कक्षा 12 विद्यार्थीहरूले कक्षा 11 विद्यार्थीलाई शुक्रबार स्वागत गरेका छन्। सांगीतिक कार्यक्रमका साथ उनीहरूले स्वागत तथा सम्मान गरिएको हो। सो अवसरमा कलाकार प्रीतियाले आफ्नो प्रस्तुति राखेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्त श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रम भएको थियो। पर्वत जिल्लाका कृषकहरू व्यावसायिक रूपमा केरा खेतीतर्फ आकर्षित हुन थालेपछि यसबाट मनग्ञ आमदानी गर्न सफल भएका छन्। परम्परागत खेतीहरूको तुलनात्मक कम समयमा राम्रो उत्पादन र बजार सहज हुने भएकाले जिल्लामा विभिन्न पालिकाका किसानहरूले केरा खेतीको क्षेत्र विस्तार गर्दै गएका छन्। जिल्लाको खास गरी कुस्मा फलेपास नगरपालिका महाशिला र मोदी गाउँपालिकाका कृषकहरूले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा 5 वर्ष बसेर फर्केपछि केरा खेतीमा लाग्नुभएका फलेवास तस्कर कुर्गाका 39 वर्षीय कृषक छविलाल पौडेलले 70 रोपनी जग्गामा केरा खेती गर्दै आउनुभएको छ। अन्तर्राष्ट्रिय समाचार दक्षिण फ्रान्स।

0: कारण आगो नियन्त्रणमा खटिएका टोलीलाई राहत पुगेको छ। अहिले अग्नियन्त्रकहरूले वन क्षेत्र र समुद्र तट क्षेत्र नजिकका बालुवाका आताकुरामा बाँकी रहेका आगोका केन्द्रहरू पूर्ण रूपमा निभाउने काम गरिरहेका छन्। यस रडेलोका कारण सुरुवातमा करिब 2,24,000 मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए। जनता इटालीका महान फुटबलर फ्रान्सको बारेसीको 66 वर्षको उमेरमा हिजो निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। बारेसी 22 वर्षको उमेरमा एसी मिलानको कप्तान बनेका थिए। मिलानले उहाँको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपियन कप र 3 पटक इटाली लिग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डर मानिने बारेसी सन् 1982 इटालीले विश्वकपको उपाधि जित्दा टोलीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए। बेगवन्तको घटनामा सहमति भइसके पनि मृतकका परिवारद्वारा सबूत स्वीकार गर्न नागरिकको जीवनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव कायम राख्न सरकार एकजनाबद्ध रूपमा सक्रिय रहेको प्रधानमन्त्रीको भनाई। वीरगन्जमा आज बिहानसम्म निषेधाज्ञा आदेश जारी। कास्कीमा सामाजिक र धार्मिक सद्भावना कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। गण्डकीका प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेश सभाद्वारा उपारित। जिल्ला नगरपालिकाद्वारा 2,83,84 करोड़ 91,00,000 रूपियाँको बजेट सार्वजनिक। बोट बीचमा हराएका पर्वतारोहीहरूको खोजी कार्य राजपथका लागि स्थगित। शुक्ला गण्डकीमा कर शिक्षा र व्यवसाय बीजनप्रिया ट्रान्सफन्डर रेल नियन्त्रणलाई विस्थापित रूपमा फर्किन अनुमति र इटालीका मान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने निजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै भरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको गायक हेरन शुक्ला गण्डकी एफएम 97.9 अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDA
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले। कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी। धन्यै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235573।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सी

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बजे हो।
5: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
6: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
5: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमीन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
6: भारतको आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झण्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
5: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्दै हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556943333 4935555।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय सम्वाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसकामा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफलेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफ्लेले भन्नुभयो, निगरानीका लागि सादा पोशाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिरामा पीड़ित पक्षसँग भेटेर सम्वाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले संवाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगंजमा सद्भाव रयाली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सह अस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ।
5: तराईका जिल्लामा चार एआईजी सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चार अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन पालिकाहरूलाई सात बुधे निर्देशन जारी गरेको छ। गृह, संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
6: सरकार र लघु वित्तीय संस्थाबाट पीड़ित नागरिकहरूबीच पाँच बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिबीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
5: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिमपहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिमपहिरोमा परेपछि उहाँसहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्स सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
6: गैराती कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुञ्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो छ घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितौन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नानगढ़ सड़क खण्ड पनि अवरूद्ध भएकोमा अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काया कैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन, सरकार र लघु वित्त पीड़ित बीच 5 बुधे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै, गैराती कोशी बागमती गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा, धादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङ डाँडामा कोदो दिवस मनाउँदैछ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा 1 नामको जात सिफारिस गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले पहिले कोदोको खोले, ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको, अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदोबाली उपेक्षामा परेको, तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
7: ग्यास अभावभन्दा पनि हामी आफै आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख देशको हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन। र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा चाहिँ 14.2 केजीको ग्यास पठाउन सुरु गर्यो। के भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन, 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजी ग्यास सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
8: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ, नि भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भनेर बुझ्नु पर्यो।
7: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26 हजार मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन अयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार भित्रिरहेको अवस्था छ। र एकासी डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको, र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले पनि समस्या देखिएको।
8: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनुको लागि चाहिँ केही तयारी भइरहेको छ?
7: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नु भएको छ, त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा कमिटीले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त्यो देखिएको थियो। विद्यार्थी वर्ग, निम्न वर्ग जसले चाहिँ एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था। किनभने जुन ग्यास विक्रेता कहाँको डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्। जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरे यहाँको एफएम मार्फत पनि। अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, अनि हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ सहज भन्न चाहिँ अनुरोध गर्ने।
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर युट्युब टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरिरी झम्के गुलेली माथि माथि त्यो काली लेक बाला जोबन वारी जमुना पारी जमुना आमा रुदै गाउँबेसी मेलैमा आमाले सोधलिन्ने पानको पात ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन्। अधिकांश एआई अर्थात कृत्रिम बुद्धिमत्ताले ताल लय र शब्द भत्ता भुङ्ग पारेर गाएका गीत हुन्छन्। ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमाझ पुगिरहेका छन्। प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जर्ने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति भूगोल भाषा संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम हाकपारेदेखि मध्यको सेलो पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली तराईको मैथली भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन, यो गाउँघरको जीवन श्रम संस्कार पर्व प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयन शस्त्राले जीवन सुम्पिएका छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआईसँग संघर्ष गरिरहेको छ नयाँ पत्रिका दैनिकले छापेको छ।
5: भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। चराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
6: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्ड आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थकभन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेसमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
6: नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास श्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढ़ाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
6: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानून बाजिएको भन्दै सन्देशसहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेशसभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
5: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
6: भालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको सुरुवात गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सरूवा गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
5: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
6: कुराले मात्रै चिउरा भेज्दैनन्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
5: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
6: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमीन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
5: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
6: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़ाउँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
3: प्रहरी सहयोग चाहिँदा 100,
2: दमकलका लागि 101,
3: एम्बुलेन्स सेवा चाहिँदा 102,
2: ट्राफिक प्रहरीका लागि 103,
3: बाल बालिका खोज तलासका लागि 104
2: र विपद व्यवस्थापनका लागि 1177।
3: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
4: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
4: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
1: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9856086925 9560034881 र 9460745580
6: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल
6: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
6: कहाँ छ पुन मोबाइल
0: यही दुलेगौडामा तरकारी पसलको आधैमा छ
6: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
6: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848480000
8: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाईफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
9: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
8: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
10: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
12: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ।
12: होइन हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9846061268,
14: 9856062068।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
18: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9556229038 र 9908222938।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
22: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062609।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
24: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
1: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइल फोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856620630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
26: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
25: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
27: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
26: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
27: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
26: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
26: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864453031।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ,
11: अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
24: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
0: कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 98460268
0: 98560268।
7: प्रश्न होमवर्क देखाउ त
8: टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484। मोबाइल 98560633484 र 98560667988।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
10: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
28: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
29: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
28: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
29: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0765414411। मोबाइल 98560228938 र 98028228938।
30: शुक्ला गण्डकी एफएम 97.6।
31: होइन, अब सरकारले त हरेक कुराको निगरानी राख्नु पर्यो। सरकारले अब के हुँदैछ देशमा सबै कुराको जाँचबुझ गर्नु पर्यो। प्रहरी सुरक्षा दस्ता पनि त्यो किसिमले कन्भेन्स हुनु पर्यो, होइन? त्यो गर्न सकेन अहिलेको सरकारले, दुईटै नजिकको सरकारले। गणेशजी,
32: यो सरकार चाहिँ त्यो नम्बर भन्ने मात्रै सबै कुरा हुँदो रहेछ। सरकार भनेको भावना पनि हो, सरकार भनेको अपनत्व पनि हो, सरकार भनेको अभिभावक पनि हो, सरकार भनेको परिवार पनि हो। त्यो कुराहरू बाँकी कुरा नम्बर बाहेक बाँकी कुरा यो सरकार र नागरिकको बीचमा केही छैन, बुझ्नुभयो नि? त्यसैले यो सरकार चाहिँ आम नेपाली नागरिकको भावनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नेपाली नागरिकको चाहिँ तपाईँको चाहनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नागरिकको सपनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन। यो ओन्ली चाहिँ नम्बर मात्रै भयो, यो सरकार हुँदो रहेनछ। त्यसैले मैले यो सरकारलाई पुरै आम नेपाली नागरिकको चाहिँ मतलब भावना चाहना उसको सम्भावनाको सरकार मैले देखिरहेको छु, पनि सकिरहेको छैन।
31: अब भनिसके पछाडि चाहिँ अब अहिले जुन सुशासनका नाराहरू आएका छन् होइन, अब समाजलाई मिलाएर लैजाने, त्यसपछि देशलाई पनि मिलाएर लैजाने, अब सबै नागरिकहरूले चाहिँ एउटा सुखको अनुभूति गर्छन् अब यो मुलुकमा भनेर जुन किसिमको नारा दिइएको थियो, मधुमास पनि पूरा गर्यो सरकारले, त्यो ढंगले अगाडि बढ्न सक्यो कि सकेन? छिमेकीहरूसँगको सम्बन्ध कस्तो राख्यो सरकारले आज?
32: अब यो सरकारलाई मैले अर्थतन्त्रको भाषामा स्ट्यान्डिङ एजेन्ट

0: गभर्नमेन्ट भनेको अर्निङ लिडर पनि हो होइन. नागरिकले चाहिँ आज चाहिँ खेमजीले तपाईँ 1,000 रुपियाँ दैनिक कमाउँदै हुनुहुन्छ मिडियाबाट भने भोलि चाहिँ तपाईँलाई चाहिँ यसैलाई अलिकति आधुनिक बनाएर यसलाई चाहिँ 1,000 रुपियाँबाट 10,000 कमाउन सक्ने चाहिँ बनाउँछु भनेर त्यो किसिमको चाहिँ एउटा सोच हुनुपर्ने. त्यो नभएर स्पेन्डिङ एजेन्ट चाहिँ यहाँ यहाँ खर्च गर्छु यो खर्च गर्छु भन्ने किसिमले चाहिँ हिँडेका छन् होइन. अनि कर्मचारीलाई कटौती गरेका छन्, उता यता चाहिँ सक्रिय सचिव राख्छु भनेका छन्, आफ्नो एउटा मन्त्रीले चाहिँ 21-21 जना 27-27 जना भन्दा चाहिँ सचिवालयमा मान्छे राखेका छ. यो चाहिँ सुशासनको कुनै चाहिँ मतलब मापनभित्र पर्छ जस्तो मलाई लाग्दैन.
1: होइन, अहिले चाहिँ यो त दुईटै नजिकको सरकार हो. यसले चाह्यो भने संविधान संशोधनदेखि लिएर हरेक मुद्दाहरूलाई चाहिँ राम्रोसँग होइन सक्रियताका साथ अगाडि बढाउन सक्छ, सबैलाई मिलाएर ल्याउन सक्छ. तर कता कता केही अलमल जस्तो, कता कता केही बिर्सेको जस्तो, यो यो किन भइरहेको छ?
0: होइन, यो तपाईँहरूले अहिले धेरै मिडियामा प्रयोग हुने शब्द यो सरकार दिएको सरकार हो, संविधान संशोधन गर्न सक्छ, संविधानको कमा पलिस्टपसम्म पनि चेन्ज गर्न सक्दैन. यो सरकार भनेको यथास्थितिकै निरन्तरता हो, बुझ्नुभयो नि. हिजो केपी ओली शेरबहादुर प्रचण्डहरूको जुन सरकार थियो त्यही सरकारको निरन्तरता हो, त्यही संविधान हो, त्यही व्यवस्था हो, त्यही संरचना हो, त्यही चाहिँ मतलब तपाईँको कार्य हो, शैली हो, केही फरक छैन, बुझ्नुभयो नि. अब यसको चाहिँ सब प्रतिनिधि सभामा नम्बर होला 181, तर राष्ट्रसभामा छैन होइन. संविधान संशोधन गर्नको लागि के भन्छ प्रदेश सभाको पनि कुनै धेरै इस्युहरू छ, त्यहाँ पनि तपाईँलाई चाहिँ मतलब ऊ गर्नुपर्छ, पास गर्नुपर्छ, राष्ट्रसभामा पास गर्नुपर्छ. त्यसैले कोमा पलिस्टसम्म पनि यो सरकारले यो संविधानको चेन्ज गर्न सक्ने हैसियतमा छैन.
1: अहिले मधेसको अवस्था के छ, बुझ्नुभयो? त्रसित छ वा चाहिँ मधेस शान्त भइसकेको छ?
0: मधेसको अवस्था निकै नै भयावह छ, र यो मधेसको होइन देशकै अवस्था भयावह छ. हामी चाहिँ मुलुकको एउटा ठूलो चाहिँ कालखण्डको चाहिँ एउटा यस्तो चरणमा उभिएका छौँ. यहाँबाट चाहिँ यो इस्युहरू अगाडि बढ्यो भने हामीले कसरी सम्हाल्ने भनेको, कसले सम्हाल्ने, को अभिभावक हुने, कतै जुन अहिले जुन सांसदहरू जुन जुन जहाँबाट जितेका छ ती सांसदहरूको हैसियत यस्तो छ कि उनीहरू हिँड्दा हिँड्दै चाहिँ जागिर खान चाहिँ काठमाडौँको सड़कमा कुद्दा कुद्दै सांसद भएकाहरू होइन, मतलब एउटा चाहिँ खर्दा सुभाको जागिर पाउन नपाएर चाहिँ राजनीतिमा लागेकाहरूको लाई चाहिँ समाजले चाहिँ आफ्नो लिडर मानेको छैन. तर चाहिँ जनप्रतिनिधि चाहिँ अहिले देखियो, तर त्यो जनप्रतिनिधि भनेपछि मतलब एउटा चाहिँ परिवेशको चाहिँ त्यो उपज भयो, तर नेता होइन तिनीहरू, समाज चाहिँ अहिले लिडर विहीन छ. यो अवस्थामा अब यदि यो समस्या चाहिँ यो साम्प्रदायिकता बढ्यो भने देश चाहिँ निकै नै ठूलो फाडलमा जान सक्ने सम्भावना म देखिरहेको छु. अर्को कुरा चाहिँ छिमेकीहरूको चाहिँ सँग चाहिँ यो सरकारको राम्रो सम्बन्ध छैन, नागरिकसँग चाहिँ सम्बन्ध चाहिँ विश्वास छैन, सरकारको नागरिकको सरकारप्रति विश्वास छैन, अपोजिसन अपोजिसनै भइहाल्यो. युवाहरूको एउटा जुन थियो आशा थियो, त्यो आशा चाहिँ यो 3 महिनाभित्रमै चाहिँ निराशामा परिणत भइसकेको छ. कर्मचारीहरू चाहिँ त्राहिमाम छन्, व्यापारीहरू त्राहिमाम छन्. यो सरकार चाहिँ एक किसिमले चाहिँ मतलब चाहिँ भस्मासुर जस्तै, भस्मासुरको कारणले गर्दा एक समयमा चाहिँ सारा देवी देवताहरू त्राहिमाम थियो, त्यस्तै किसिमले अहिले चाहिँ आम नागरिकहरू, व्यापारीहरू, कर्मचारीहरू, त्यसपछि चाहिँ तपाईँको चाहिँ युवाहरूदेखि लिएर मधेसका मान्छेहरू सबै तर त्राहिमाम छ. मधेसका मान्छे किन, कुन अर्थमा भन्यो भने दुईटा एङ्गलबाट, एउटा चाहिँ त्यो बढाउँदा जुन 100 रुपियाँको कुरा उठाएको थियो नि त्यतिखेर, त्यसको कारणले अहिले चाहिँ साम्प्रदायिकता दङ्गाको कारणले गर्दा अपोजिसनहरू चाहिँ कानुनी राज छैन, कुनै पनि बेला कसैलाई लगेर ठुङ्गेला भनेर, युवाहरूको अब भविष्य यहाँ देखिरहेको छैन भनेर उनीहरू निराश भइसकेका छ. यस्तो किसिमको मल्टिपल भ्रमरीमा सरकार अहिले चाहिँ देश गएछ, त्यसको चाहिँ एकदमै मतलब चाहिँ कसरी सम्हाल्छ.

यो सरकारसँग चाहिँ त्यो खुबी पनि देखिरहेको छैन, छन् भुमरीमा चाहिँ अन्यलतामा फसाउँदै लागिरहेछ। त्यसैले चाहिँ मलाई गाह्रो भएको छ र मधेसमा चाहिँ अहिले अस्ति जुन आइतबार राति जुन घटना घट्यो त्यो घटना जुन समुदायबाट घट्यो त्यो समुदायका धार्मिक गुरुहरू, धार्मिक गुरु भनेपछि यो चाहिँ त्यो उसको होइन, त्यो मतलब नेसनल कमिटीहरू हुन्छन् मुस्लिमहरूको, त्यो कम्युनिटीका चाहिँ प्रमुखले चाहिँ आएर बोल्नु पर्यो यो देश अस्तिको घटनामा चाहिँ हाम्रो गल्ती भयो, हामी माफी माग्छौ, त्यो किसिमको अभिव्यक्ति अहिलेसम्म आएको छैन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605544।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। संसदीको देवगंज घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले तनाव कम गर्नको लागि संवाद बढ़ाएका हुन्। नेपाली सेना सहित 3 सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचार पछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। नेपाली सेनाको पूर्व कृतनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरण तर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको राजस्थलले जनाएको छ। गृहमन्त्री सुदाम गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेहरूसँग वार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीहरूले विश्लेषण छ। देवनगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको 5 दिनपछि उठेको छ। सरकार र पीड़ित परिवारबीच 7 बजे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। 3 सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। सुनसरी धनुषा सिराहा र पर्सकका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाइदिए जाने स्थानीय प्रशासनले जनाएका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिहरूलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको लागि प्रहरीका उच्च अधिकृतहरूलाई मधेस जिल्लामा जिम्मेवारी तोकिएको छ। सम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मध्य प्रदेशका विभिन्न जिल्लाबाट 36 पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाईबाट 9, सिराबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव फड्काउने, त्रास फैलाउन र भ्रामक सामग्रीहरू सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यमबाट कार्यवाहीमाथि कार्यवाही थालेको छ। अफवाह फैलाउन, समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव विथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्नो विवादास्पद सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रिया महिनो आई सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच 5 बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रमहरू स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्य योजना सहित कार्यान्वयनका लागि 15 दिने भित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। यस्तै समस्यामा परेका लघुवित्त ऋणहरूको पुनरोत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र तितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको छ। यसै गरी गवर्गका इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको संचालन मार्गदर्शन 2081 को पूर्ण कार्यान्वयन गर्ने र त्यसको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। यस्तै लघु वित्तीय संस्थाले ऋण वसुलीका लागि यातना दिने घरबाट जिन्सी सामानहरू उठाएर लैजाने किस्ता नतिरिएसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड़ गर्ने या त लगायतका कानून विपरीतका कार्यहरू पर प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको तर्फबाट देशभर फैलिएर भइरहेका आन्दोलन र तथा अनसन कार्यक्रमहरू अन्त्य गर्ने सहमति भएको छ। काँसो जिल्लाका राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक धार्मिक द्वन्द्व हुन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन्। देशका विभिन्न भागहरूमा देखिएका साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको साम्प्रदायिक बैठकले चार बुधे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामाजिक सद्भाव बिथोल्ने खालका कुनै पनि गतिविधिहरूमा संलग्न हुने र त्यस्ता कार्य गर्ने गलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको। बैठकले विगत केही दिनदेखि देशको तराई मध्य क्षेत्रमा उत्पन्न धार्मिक एवं सम्प्रदाय द्वन्द्वले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, ऐतिहासिक कालदेखि नेपाली समाजमा कायम रहेको एकता र सद्भावलाई भड्काउन खोज्ने अवांछित गतिविधिमा कुनै पनि पक्षहरू सहभागी नहुने र त्यस्ता क्रियाकलापमा संलग्नलाई स्थानीय प्रशासनले कार्यवाही गर्ने सहमति भएको छ। पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा गएपछि बिहिबार साँझदेखि सहराइरहेका व्यक्तिहरूको खोजी कार्य हिजो राति स्थगित भएको छ। 10 जना पर्वतारोही, 4 जनाको शव फेला परेको छ। मौसम प्रतिकूल भएकाले खोजी कार्य रातभरका लागि स्थगित गरिएको हो। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानदेखि शुरू हुने बीबीसीले जनाएको छ। शव फेला परेका 4 मध्ये 2 जनाको पहिचान भएको छ। उमनकी नादिरा अहमद अब्दुल्ला अल हान्ती र नेपालका पुर बहादुर गुरूङको शव फेला परेको हो। विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा लगायत अन्य 6 जनाको अवस्था भने अझ अज्ञात छ। यो पर्वत हिम पहिरोमा परेका 10 मध्ये 6 जना नेपाली रहेका छन्। गण्डकी प्रदेश सभाले प्रदेश सभामुखबाट सन्देश सहित पुनर्विचारका लागि फिर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक फेरि हुबहु पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेश सभाले यसअघि पारित गरेर प्रमाणीकरणका लागि पठाएको यो विधेयक प्रदेश प्रमुख गिरिराज भट्टले साउन 8 गते सभामै फर्काइदिएका थिए। प्रदेश प्रमुख भट्टले विधेयक संघीय कानूनसँग पाँचेको उल्लेख गर्दै 3 वटा सन्देश सहित फिर्ता पठाएका थिए। गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो नै पहिलो पटक हो। उद्योग तथा पर्यटन मन्त्री यस अधिकारीले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो। मन्त्री रिमालले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार स्पष्ट रहेको बताउनु भएको छ। संविधानको धारा 304 उपधारा 1 अनुसार प्रदेशको एकल अधिकारका विषयमा बाजिएको कानून संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले 1 वर्षपछि स्वतः अमान्य हुने वैधानिक व्यवस्था छ। उहाँले भन्नुभयो, यस्ता अवस्थामा पुनः पुनर्विचार गरिरहनु पर्ने आवश्यकता छैन। यसअघि पनि विधेयक 2083 असार 25 गते संसदबाट सर्वसम्मत रूपमा पारित भएको थियो। त्यसपछि 37 गते प्रदेश सभामुख कृष्ण प्रसाद धिताले प्रमाणीकरणको लागि प्रदेश सभामुख समक्ष पठाएको थियो। गण्डकी प्रदेशका सांसदहरूले प्रदेशका विभिन्न जिल्लामा गएको बाढ़ी पहिरोको क्षति, सामाजिक सद्भावको स्थिति लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले शुक्रबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कल्पना तिवारीले स्याङ्जाको गलाङ 6 पीडी खोलामा पहिरोले धनबहादुर रेमीको निधन भएकोमा श्रद्धांजली व्यक्त गर्दै पीड़ित परिवारलाई रक्कड़ राहत दिन माग गरेका छन्। सांसद भूदराज अर्यालले बाढ़ी पहिरोले गल्याङकै प्रतिष्ठित नरोदय माविको भवन, शौचालय र खेल मैदानमा ठूलो क्षति पुर्याई विद्यालय बन्द भएको भन्दै प्रतिपादन शुरू हुनु अघि नै मर्मत गर्न आग्रह गर्नुभयो। त्यस्तै सांसद महेश भट्टराईले पनि मृतक रिग्मीको परिवारलाई राहत दिनुका साथै पहिरोले बगाएको 50 रोपनी जग्गा र सिंचाई प्रणाली संरक्षणका लागि बजेट व्यवस्थापन गर्न माग गरेका छन्। धिमार नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 66,91,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संविधान सभा सदस्य टुक्रा सिद्धेले कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्। सो अवसरमा उहाँले नगरले गरेको कारोबारमा जानकारी दिन श्वेत पत्र सार्वजनिक गर्न आग्रह गर्नुभयो। सकिन्छ 10 वर्ष गरेका कामहरूको विवरण नभए यो कार्यकालको सार्वजनिक गर्नुहोस्। नगरवासीले के भएछ मूल्याङ्कन गर्नेछन्। नगर प्रमुख राजको अध्यक्षतामा भएको कार्यक्रममा राज्यसभा केन्द्रीय परिषद सदस्य विकास सिग्देल, नेपाली कांग्रेस निर्माण नगर कार्य समितिका सभापति अरविन्द्र श्रेष्ठ, नेकपा एमाले नगर कमिटी अध्यक्ष हिमान बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका नगर उपाध्यक्ष मिनराज आले, राप्रपा नगर अध्यक्ष युवराज सुवेदी, प्रमुख पुस्तकीय अध्यक्ष सुभाखर पोखरेल, निर्माण नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदी, वडा नम्बर 6 अध्यक्ष श्याम सुन्दर जोशी, प्रवक्ता पदम सेन ठकुरी लगायतले बोल्नु भएको थियो। तनहुँसुतरमा दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपालले जिल्ला प्रशासन कार्यालय मार्फत कार्यालय र नापी कार्यालयमा पुगेर सेवाप्रेका गुनासो सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गरेका छन्। भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फिल्ड सेवा लिनुपर्ने गुनासो उठेपछि कार्यालय प्रमुखले त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। मार्फत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा हुने भीड़ व्यवस्थापनका लागि थप उपकरण स्टेशन र जनशक्ति व्यवस्थापन गर्न सहमति भएको सांसद नेपालीले जानकारी दिएका छन्। भूमि व्यवस्थापन, लाद पूर्जा वितरण, मल तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनाउँदै नेपालीले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासो भए प्रमाण सहित जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गरेका छन्। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले लुलेगौड़ामा करदाता एवं शिक्षा व्यवसायहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौलीका कर अधिकृत सौगात राज बराल र विनिता राणाबाट सहजीकरण गर्नुभएको थियो। उनीहरूले नयाँ बजेटसँगै सरकारी नीति छूट लगायतका विषयमा सहजीकरण गरेका हुन्। कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर उपप्रमुख कुमार दुर्विगराजुले कानूनी रूपमा परिपक्व भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। नम्बर 5 अध्यक्ष दीर्घबहादुर थापाले व्यवसाय सफल बना उसले तिर्ने कर पनि बढ़ी हुने भएकाले कर मन्त्री प्रशासन र व्यवहार अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। संघका अध्यक्ष संग्राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन साकोटाले स्वागत र महासचिव सुजन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। नजिक अन्नपूर्ण गाउँपालिका 3 तानामा जन्मिएका किविस्तो कीर्तिमानी पर्वतारोहीका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल। निर्मल पूर्जा निम्सलाई पाकिस्तानको कारागोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो बोथ पिगमा बिहिबार गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि जन्म जिल्लामा म्याग्दीमा चिन्ता थाएको छ। शुक्रबार बिहान आरोही पूर्जा सहित 10 जना आरोही सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि म्याग्दीवासी चिन्तित बनेका हुन्। जिल्लावासीले उहाँको सकुशल उद्धारको कामना गरेका छन्। नेपाल चीज जोड्ने कोरोना नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि अर्थ मन्त्रालयले समयवता अध्ययन गरेको छ। कोरोना नाकामा आवश्यक संरचना बनाउन अध्ययन गरी ओझा इन्जिनियरिङ प्रणालीले गत आर्थिक वर्ष 2082-83 स्थलगत अनुरूपमा पुगेर अध्ययन गरी गत वर्ष सरकारलाई प्रतिवेदन हस्तान्तरण गरे पनि विशेष आर्थिक क्षेत्र स्थापनाका लागि थप काम अगाडि बढ़न सकेको छैन। आर्थिक गतिविधिले तीव्रता पाएसँगै कोरोना नाका स्थित नेपालतर्फको 10 गजा क्षेत्र भवन सरकारले अध्यागमन गोदाम सहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि प्राविधिक टोलीले समयबद्ध अध्ययन गरेपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रक्रियामा आएर रोकिएको छ। कोरोला नाकामा आवश्यक संरचना बनाउन चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरोला नाकामा चिनिया संरचना रहेको वारीपट्टि नेपाली भूमि भूभागमा 500 रोपनी क्षेत्रफलमा बनाउन सकिने भौतिक संरचना तथा निशुङमा रहेको मुस्ताङ बजार कार्यालयको 110 रोपनीको जीपीएस लिगको प्रयोग गरेर अध्ययन गरिएको ओझा प्रालीका इन्जिनियर रोशन सापकोटाले बताउनुभयो। नेपाल वन पैदावार उद्योग व्यवसाय समिति तनहुँले हिजो सुकलागण्डकी नगरपालिका पाँचपेल चौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ। क्याम्पस परिसरमा 108 प्रलिचीका बिरूवाहरू रोपिएको समितिका अध्यक्ष दीप बहादुर श्रेष्ठले जानकारी दिनुभयो। सो अवसरमा सुकलागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले रोपिएका बिरूवालाई संरक्षण गरी हुर्काउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले क्याम्पसको विकासका लागि नगरबाट 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। दीप जनपन कार्यालय तनहुका प्रमुख मनोज राणा बारले कार्यालयले विभिन्न व्यावसायिक संस्था समितिहरूसँगको सहकार्यमा विभिन्न क्षेत्रहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएका बताउनुभयो। तनहुँमा हालसम्म करिब 18,000 हेक्टर क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। कार्यालय मार्फत 38,000 भन्दा बढ़ी बिरूवा वितरण गरिएको छ। कार्य क्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, उपाध्यक्ष तथा सुकलागण्डकी नगरपालिका पाँचका अध्यक्ष दीर्घबहादुर थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाल वन पैदावार उद्योग व्यवसायी समिति तनहुँका सचिव बसन्त सदाशंकरले गर्नुभएको थियो। तनहुँको शुक्लागण्डकी चालुले गाउँमा रहेको पञ्चमणि देवमा विगच्छा 12 विद्यार्थीले कक्षा 11 विद्यार्थीलाई शुक्रबार स्वागत गरेका छन्। संगीतिक कार्यक्रमका साथ उनीहरूलाई स्वागत तथा सम्मान गरिएको हो। सो अवसरमा कलाकार कृति अलीले आफ्नो प्रस्तुति राखेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो। अन्तर्राष्ट्रिय समाचार, भारतको आसाममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परिजान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्याधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा आसाममा हजारौं मानिसहरू प्रभावित हुन पुगेका छन्। विशेष गरी बाढ़ीले आसाम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3 लाख मानिसहरू प्रभावित भएको प्रारम्भिक अनुमान छ। चेराई देव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटामा 49,000 प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि आसाम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ। आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली सुदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाडौँ आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान 2-2 खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग दुईको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपाली ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। तपाई सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सुक्तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्लागण्डकी एफएम 97.6 समीकाहज इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560-20630।
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
13: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560-55-77।
16: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0564143177, मोबाइल 98560443।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 98563943952 र 98066।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
10: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878, 98416 56 658।
17: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9842614726।
20: गण्डकी मल्टिपल कलेज सुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
21: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
20: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
21: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
20: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
21: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
20: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
22: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
24: सम्पर्क 0654142121, मोबाइल 9856035921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: हजुर दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
26: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार. कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ. म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रस्तावित कार्यक्रमहरूको रूपरेखाको जानकारी तपाईँहरूको राष्ट्रपति तथा जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ. आज मिति 2083 साल साउन महिनाको 16 गते शनिबार. यसैसम्म 2026 अगस्त 1 तारिक सकसम्म 1948 नेपाल सम्मत 1146 सूर्यदय बिहान 5 बजेर 27 मिनट भएको भने सूर्यास्त साँझ 6 बजेर 54 मिनट हुनेछ. आज श्रावण कृष्ण पक्षको त्रियोदशी तिथि. कार्यक्रम श्रोत गरौँ. आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 5:00 बजे तपाईँ जुन सङ्गीत मगर सुन्नुभयो. 5:25 भक्ति सङ्गीतहरू 5:25 शुक्ला गण्डकीसम्म र 6:36 गायकीर्तन 6:36 नेपाली भयो. 7:00 शुक्ला गण्डकीसम्म 7:00 आरतदेखि सङ्गीतहरू 8:00 आरतीसम्म विभिन्न गीतहरूलाई सानो गर्छौँ. 8:09 बजेदेखि 9:15 नेपाल दर्पण 9:15 नेपाल दर्पण पछि 9:15-10 बजीसम्म गाम्बेसीको भाग 10:10 शुक्ला गण्डकीसम्म 10:12 बजीसम्म शुक्ला गण्डकी 12:12-12:15 नेपाल खबर 12:15-1 बजीसम्म रविन्द्र गीत सङ्गीतहरू 1:00-1:30 लोकगीत सङ्गीत 2:00-3:00 गीत सङ्गीतहरू 3:00-3:30 नेपाल खबर 10:00-1:00 सङ्गीतहरू 12:00-1:00 गीत सङ्गीतहरू 5:00-5:15 शुक्ला गण्डकीसम्म 5:00-6:00 रविन्द्र गीत सङ्गीतहरू 6:00-7:30 नेपाल दर्पण 7:00-7:30 सङ्गीतहरू 7:00-7:30 शुक्ला गण्डकीसम्म 7:00-8:00 सङ्गीतहरू 8:00-8:00 सङ्गीत कार्यक्रममा स्थान दिने गर्दछौँ. 8:00-9:00 विभिन्न गीत सङ्गीतहरू 9:00-10:00 विभिन्न गीत सङ्गीत कार्यक्रममा स्थान दिने गर्छौँ. 10:00-11:00 शुक्ला गण्डकी समाचार कार्य राष्ट्रपतिको शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुर्याउने गर्दछन्. यति आज दिनभरि प्रस्ताव हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी प्रस्ताव गरी अब पालो रहेको छ. तपाईँहरूको राशिफलको राशिफल प्राप्त गरौँ. यस राशिबाट मेष राशि मार्चे चुजे चोलाली हुनेछ. आमदानीका स्रोत नयाँ स्रोतहरू फेला पर्नेछन् भने पहिले गरेका कामहरूबाट प्रशस्त लाभ हुनेछ. आयोजन पर्नेछन् भने हुनुपर्ने रकम हात लगाउने समय छ. कृषि पशुपालन तथा स्वास्थ्य प्रशस्त फाइदा हुनेछ. चलाचल धनको प्रयोगबाट मनाङ्क फाइदा गर्न सकिन्छ भने पछिसम्म फाइदा हुने कामको जगसाउने अवसर प्राप्त हुनेछ. पुरुषार्थी काम प्रारम्भ हुनेछ भने समय प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ. विभिन्न अवसरले बचाउनेछन् भने भविष्यका लागि काम काममा जब आउने अवसर रोज्नेछ. मेहनत इनाम दाम र इनाम दिलाउनेछ. कामको समय विशेष व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई पहिले फाइदा होला. त्यसरी व्यवसायमा लगानी बढाउने समय छ. मिथुन राशि. मिथुन राशिमा कार्यको गर्न सकेको अवसर फाइदा सामान्य भए पनि तार्किक कामहरू थालनी हुनेछ. धर्म कर्म एवं परोपकारीमा प्रवृत्ति भइएला. बुद्धिको उपयोगले अरूलाई फाइदा आफ्नो फाइदा लिन सकिनेछ भने मेहनतले सामान्य स्थान दिलाउनेछ. प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ. विशेष योजना सार्वजनिक नगर्नुहोला. दिगो फाइदा को काममा जब बसाउन सकिनेछ. कर्कट राशि शरीरमा कमजोरी अनुभूति हुनेछ भने लगनशील बन्दा बन्दै पनि काममा पछि परिनेछ. स्वास्थ्यका लागि आज बिहानमा सजग रहनुहोला. पहिलेका समस्या दुईजनाले पनि अनमल बढ्न सक्छ. समयको तालमेल नमिल्दा योजना सम्पन्न हुन सक्छ. जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला. प्रति चेतना कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ. सिंह राशिमा टुटे मन मिल्ने साथी भेटिनु र साथै प्रेम मित्रताको बन्धन कसिलो हुनेछ. कामको चापबाट पनि अनि फुर्सद पाइनेछ. व्यवसायले मनज्ञ आमदानी दिलाउनेछ. विभिन्न सहयोग र उपहारहरू हात लागि हुनेछ. परिवारजनको साथले नयाँ आशा जगाउनेछ. रमाइलो यात्रा गर्ने सहयोग हुन सफल विगत रूपमा मान सम्मान प्राप्त होला. टाढिएका साथीभाइहरूसँग भेटघाट हुने समय छ. कन्या राशि. कन्या राशि नमास्ते टोप पेपो सहर ठपेको हिम्मतले काम लिँदा मनज्ञ लाभ हुनेछ. मेहनतले प्रतिस्पर्धाको दौडहरू दौड़मा सफलता दिलाउनेछ. भौतिक साधन जोड्नेछन् भने बन्दोबस्ती गरेर भए पनि चिताएको कामहरू बनाउन सकिने. शत्रु ग्रास पाउनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ. आवेशमा
समयमित रहनुहोला। मुद्दा मामिला विजय भइनेछ, व्यवसायमा फाइदा हुनेछ भने शत्रु र तर प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। तुलराशि तुलराशिमा शरीर रुनेरो ताती तुटे बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ भने फाइदाको स्रोत पहिलाउन सकिनेछ। धनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ भने प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरिएको नतिजा सफल रहनेछ भने गुरुजनको सुझाव र सम्मा सन्तानको सहयोग लाभदायक बन्नेछ। पछि लाभ हुने कामहरू प्रारम्भ हुनेछ। वृश्चिक राशि वृषराशिमा आक्षेत्र नानी नुनेनु याई यो आवेशको निर्णयले समस्या निम्ताउने हुँदा व्यवहारमा सजग रहनुहोला। यसा गर्नेहरूले काम अवरोध पुर्याउन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि म्यानेजरको सुझाव सुरु गर्ने गर्दा फाइदा हुनेछ। मेहनत गर्दा जटिल काम समेत फाइदा सम्पादन हुनेछन् भने आफन्तले उत्साह जगाउनेछन्। जतिको फाइदा हुने काम प्रारम्भ हुनेछ। तातिएका साथीभाइहरू नजिकिन सक्नेछन्। धनराशि नयाँ काम प्रारम्भ गर्ने समय छ। दाजुभाइमा आत्मीयता बढ़नेछ भने प्रेम मित्रताको बन्धन समेत कसिलो हुनेछ। पहिले लगानी गरिएको व्यवसायमा मनागी धन लाभ हुनेछ। मेहनतको फाइदा दिलाउन सक्छ। कामको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगको हात फैलाउनेछन्। चिताएको काममा सूर्यस्तै सफलता मिल्नेछ। मकर राशि मकर राशि मागसय भोजदेखिको केको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि पर्नेछ। भोलि व्यवहारमा अलि सतर्क रहनुहोला। नहुने काममा बल जबरजस्ती प्रयत्न गर्दा नयाँ खाली समस्या रहन सक्छन्। बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ। आजको श्रमबाट पछिल्ला फाइदा हुनेछ। अध्ययनको प्रगति हुनेछ भने ज्ञानलाई निखार्न सकिनेछ। नीति नियमलाई समयमै ध्यान दिनुहोला। कुम्भ राशिमा गुगेको साथी विशेष श्रोता कामको अवसर प्राप्त भए पनि विशेष व्यक्ति र शिष्टाचार मन भन्नु

समय छ। फाइदाका पछि लाग्दा धन मालहरू घुम्न सक्छ। काम रोकिने भएले काम रोकिनाले दोहोऱ्याएर पर्दा गर्नु पर्ला। काशी पूर्णिमा जस्तो भने तपाईँ भाग्य भन्दा पर्ने विश्वास गर्नुहोला। तपाईँलाई आजको दिन शुभ शुभ विदेश तपाईँले आजको राष्ट्रपति नेपाल र शुभकामना हो।

सोह्र गते शनिबार आज तब दस जन्मदिन परेको छ। तब दस जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। स्वास्थ्य अनि गायु साथै उत्तरगत प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यता पनि हाम्रो स्ट्याम्प दाजुभाइ साथी सङ्गी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचनालाई टिपाउन सक्नुहुन्छ। 0625 4 7 1 11 98 0 28 34 11 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान आफ्ना यसै समयमा तपाईँको माफ आफ्नो उपस्थित हुने नै छ। त्यो दिनसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु। तपाईँको बिहान, तपाईँको दिन शुभ शुभ दिवस तपाईँहरूले सुन्दै गर्नुहोला। शुक्रगण्डक।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।

आदरणीय श्रोतागण, वर्तमान समाजमा विद्यमान सामन्ती तथा विकृत पुँजीवादी संस्कृतिको विरुद्ध नयाँ जनवादी संस्कृतिको पक्षमा अविरल संघर्ष गर्दै जनतासँग जुझारू एकता कायम राख्न अनेरा सुबिउ छैठौंको 11 राष्ट्रिय सम्मेलनको सु अवसरमा रक्तिम सांस्कृतिक अभियान प्रस्तुत गर्दछ जनवादी गीतहरू।

0: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
4: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रेसो र बाँस। भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
4: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565631175, 98563175।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फिरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेट का गरगहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
13: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
14: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
13: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
14: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
13: फोन नम्बर 0614510000,
14: 0614510002, मोबाइल नम्बर 9856084466।
13: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
15: पङ्खा
16: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856030324।
19: शुक्ला गण्डकी एफएम 97.6।

0: प्रसन्न होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
3: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676 मोबाइल 9856062676।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9848064145।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
10: तर महँगो होला नि
9: छैन। बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
10: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
13: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
12: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385 मोबाइल 98560385।
14: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 560 33 398 र 98 465 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
2: प्रोपाइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
8: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्टोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
15: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0 65 4 14 377 मोबाइल 98 5 60 44 343
16: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
17: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
17: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
17: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
17: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ
18: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
19: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
20: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
21: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
22: भाइ पनि बरेली टेलर सुँदा हुँदै सिको चिन्ता के भने?
21: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
22: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
21: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सर्टिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
23: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9845080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
24: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
25: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
26: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
25: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
26: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
25: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
26: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
25: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
26: तुलसी शाह दुलेगौडा रु 10,505,
25: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
26: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005,
25: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
26: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
27: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
28: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
27: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
28: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा, सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवारबीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई र

0: व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। आपसी सद्भावको लागि स्थानीय स्तरमा पनि नागरिकदेखि जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले पहल गरिरहेका छन्। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। दिवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको पाँच दिनपछि उठेको छ। सरकार र पीड़ित परिवारबीच सात बुधी सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाको बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा खटाएको छ। सुनसरी धनुषा सिराहा सप्तरी र पर्साका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै छ। यसबीचमा धनुषा सप्तरी र सिराहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यू केही खुकुलो पारेका छन्। विशेष गरी अत्यावश्यक काम र किनमेलका लागि बिहान सात बजेदेखि नौ बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा पाँचजना भन्दा धेरै मानिस भेला अर्थात जम्मा भई उश्रृंखल गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान पाँच बजेदेखि दस बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका दुई तुलसियाहीका पन्ध्र वर्षीय गणेश यादवको परिवार र सरकारबीच पनि सहमति भएको छ। परिवारले अघि सारेका पाँच बुधे मागमा सरकारको तर्फबाट थप तीन बुधा समावेश गर्दै आठ बुधे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाउने, परिवारलाई दस लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाउने प्रहरीले जनाएको छ। धादिङको जोगीमारामा लेदोसहितको पहिरो खसेर अवरूद्ध सड़क खुलेको छ। गैरातीको पहिरोले सड़क दुईतर्फी नै अवरूद्ध भएकोमा अहिले बिहान पाउने सात बजेदेखि सड़क खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाण्डौतर्फ तथा काठमाण्डौबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाई छ। त्यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुंगा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाण्ड उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिमपहिरोमा परि सम्पर्कविहीन छ जनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। पूर्जा सहित 10 जना सम्पर्कविहीन भएकोमा हिजो 4 जनाको शव भेटिएको छ। पूर्जा सहित 6 जनाको अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 जना नेपाली रहेका छन्। पूर्वबहादुर गुरूङ सहित 4 जनाको शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभञ्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनिलो, सामा लगायतका जात छन्। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार, खीर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ़दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताए। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपाल वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ऐरोको क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क, सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारिरहेका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। चार बन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवारबीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
2: NBL सर्वसुलभ आवाज
3: अब बन्छ तपाईको सपना।
4: शुक्ला गण्डकी FM 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
11: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल, पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
26: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन बाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गंडकी 4 भित्री बजार।
27: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
24: विगत लामो समय देखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
28: आज पनि खाना काप्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
28: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
31: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
32: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
33: हजुर, दान गरौ।
34: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
35: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
33: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
34: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
36: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
37: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
36: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
37: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
26: ओम एम आभूषण सुन चाँदी दोकान,
37: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
3: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
2: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोकसाङ्गीतिक अभिवादन शुभला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम घामबेसीको भाका लिएर उपस्थित भइसकेको छु मरिमा। हाम्रो यस कार्यक्रममा आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी रहेका छौ शनिबारको बसाईमा। शनिबारको बसाईमा 7 वटा उत्कृष्ट भाकाहरू लिएर तपाईँको माझमा उपस्थित भइसकेको छु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेलाभूषण सुनसाली उद्योग पेदुले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू, रसमिसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने पनि तपाईँहरू ओमेन आभूषण सुनसाली उद्योगमा गएर दुग्धका तात गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही पोखरा गम्बी बस रोक्ने ठाउँ, मान्छे जाने ठाउँ छ, त्यो गल्लीबाट तपाईँहरू भित्र छिर्नुभयो भने पहिला बिर्सन मन्दिर भएको गल्ली छ होइन, त्यही नै हो, अहिले चाहिँ छैन, बाटो बनाउने क्रम हटेको छ, त्यो गल्लीबाट तपाईँहरू भित्र छिर्नु भने ठ्याक्कै भाइपट्टि ओमेन आभूषण सुनसाली उद्योग भेटाउन सक्नुहुनेछ। बिहानको दिन, शनिबारको दिन, बिदाको दिन, पक्कै पनि घरमै आराम गरिराख्नु भएको छ होला कतिपय साथीहरू होइन, कतिपय त अब खाना खाएर मेलापाततिर जाने तर्खरमा पनि हुनुहुन्छ होला, कतिपय भर्खरै मेलापातबाट छुट्टी भएर आउने तर्खरमा पनि हुनुहुन्छ भने कतिपय साथीहरू मेलापातमै व्यस्त हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। विदेशमा आउनुहुने तपाईँ सम्पूर्ण पनि आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो काममा लाग्नुहोला पनि भन्न चाहन्छु। आज 7 वटा उत्कृष्ट भाका लिएर आएको छु, त्यो भाकालाई पालो पालो स्थान दिनेछु र सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। पहिलो नम्बरमा रहेको छ मायाले मलाई हेरेको हेरे, दोस्रो नम्बरमा रहेको छ लेखेको शिलाजित, अनि तेस्रो नम्बरमा रहेको छ पोखरेली नानी, चौथो नम्बरमा रहेको छ हाम्रो सम्बन्ध चिनाउन अनि सरम, पाँचौं नम्बरमा रहेको छ उमेर 55, छैटौं नम्बरमा रहेको छ लन्डनको सहरैमा, र अन्तिम छैटौं नम्बरमा रहेको छ रिमै भने हिजो मधुर भाकाहरूलाई कार्यक्रममा पाले पाले स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वासका साथ 7 नम्बरमा पर्न सफल रहेको रिमै भने मधुर भाकालाई स्थान दिन्छु। यसमा आवाज रहेको छ बसन्त थापा र सरिता गुरुङ श्रेष्ठको, लयसद सरिता गुरुङ श्रेष्ठको रहेको छ, यति बेला क्रम सिकार्नुहोस् यसो मधुर भाका।

हजुर सन्तपाको माथमा सातौं नम्बरमा पर्न सफल रहेको सुमधुर भाकलाई कार्यक्रममा स्थान दिइसक्यो अनि पालो रहेको छ छैटौं नम्बरमा पर्न सफल रहेको लन्डनको सहरीमा पनि रहेको छ रामजी खाँडा देवी घटीको आवाज प्रकाशनलाई सदा कृष्ण लामी छ रामजी खाँडाको रहेको छ त्यति बेला सुमधुर सात छैटौं नम्बरमा पर्न सफल रहेको भाका

हजुर लैथमलाई लन्डनको सहरैमा रामजी खानादेवी गरेको आवाजमा रहेको थियो। तपाईँको माझ मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। पाँच नम्बरमा पढ्न सफल रहेको छ मेरो 55 लक्ष्मी परिया र चिज गुरुङ अनि अर्जुन गदराजको आवाज रहेको छ। अर्जुन गदराजको रहेको छ। यति बेलाको क्रम अनि स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मात्र भाकामा तपाईँ माझ भा राखिसकेको छु। पाँच नम्बरमा पढ्न सफल रहेको भाका रहेको थियो भने चौथो नम्बरमा पढ्न सफल रहेको भाकलाई स्थान दिन्छ। हाम्रो सम्बन्ध चिनाउने सरम कुशल बेला सेर साथी छिपटेको आवाज सरकिसनलाई सदस्य गरेको रहेको छ। यति बेलाको क्रम स्वीकार्नुहोस् यसो मात्र भाका।

हजुर यसो मध्य भागमा अन्त भागमा माझमा राखिसके चौथो नवरपना सफल रहेको भाका रहेको थियो भने तेस्रो नवरपना सफल रहेको भाकालाई स्थान दिन्छु पोखरेली नानी मौसम गुरुङ र मेरो रहेको आवाज रहेको छन् रमेश बेजिरिया एज बिहान किस्मतको रहेको छ दिँदा क्रम भने स्वीकार्नुहोस्।

हजुर यस्तो मात्र भाकामा तपाईँको माझमा राखिसके श्रमणमा पढ्न सफल रहेको भाका रहेको थियो भने दोस्रोमा पढ्न सफल रहेको भाकालाई गाएकोमा स्थान दिन्छु. लेखेको शिलाजित भनिरहेको छ. यसमा आवाज रहेको छ सन्तु थापा, बद्री सापकोटा र शान्ति श्रीपुरको, लय सत बद्री सापकोटाको रहेको छ. त्यो बेला पनि स्वीकार्नुहोस्.

हजुर, दोस्रो पना सफल रहेको सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसके भने पहिलो नम्बर पना सफल रहेको भाका रहेको छ मायाले मलाई हेरेको हेरेको शिशिर कल्पना देवकोटाको आवाजमा रहेको छ भने शब्द नेत्र अर्याल दक्षिण सेन्चुरीको रहेको छ। यो पहिलो नम्बरमा पना सफल रहेको सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु तपाईँको बाँकी बल्छ भने सुखित होस् भने सुन्दै गर्नुहोला। शुक्ला जय गीत जय सङ्गीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।

0: आभूषण सुन चाँदी दोकान
1: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 9846692046 9800528008
2: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
3: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चाहिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
4: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चाहिरहनु पर्ने झन्झट एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864975056
4: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0665705725 मोबाइल 9857033 98 4 61 56 58
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
10: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
10: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
9: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
10: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भव
9: मोबाइल 9856043952 र 9806656

नमस्कार, बिहान 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेतिर बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभएको छ। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासनले 2028 मंगलबार निषेधाज्ञा लागू गरेको छ। यो आदेश अनुसार तोकिएको क्षेत्रमा एकै ठाउँमा 5 जना भन्दा धेरै मानिसहरू भेला हुन वा जम्मा हुन हुल हुज्जत गर्न पाउने छैन। महेन्द्र राजमार्गमा पर्ने गाड़ी नियमित रूपमा चल्न सक्ने प्रमुख जिल्लाधिकारी अर्यालले जानकारी दिनुभयो। इटहरी उपमहानगरपालिकाको वडा नम्बर 16 र 17 अन्तर्गत र महेन्द्र नगरपालिकाको 200 मिटर महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरुवा दुहबी बोक्राहा नरसिंह कोशीगढ़ी देवनगंज हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू भएको छ। यसअघि गएको साम 12 गते अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका 2 तुलसिया हिका 15 वर्षीय गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ। परिवारले अघि सारेको 5 बुधे मागमा सरकारका तर्फबाट 6 बुधा 3 बुधा समावेश गरी 8 बुधे सहमति भएको गृहमन्त्री सुदन गुरूङले जानकारी दिनुभयो। घटनाको सत्यता छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहयोगको सडक गर्ने प्रक्रिया अगाडि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराउने, मृतकका भाइ र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गर्ने, गणेशको नाममा पार्क निर्माण गरिने, बुबाआमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाह संस्कार गरिने सहमति भएको, दाह संस्कारका लागि आवश्यक खर्च समय सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँग कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी सिराका घटनाका दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको। यस वर्ष कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोक्पा पारमा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्लामध्ये एक हो। नेपालका 70 वटै जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बालीहरू उपेक्षामा परेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नाकले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै भन्दा नेपालको 4 सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनेली, सामा लगायतका जातहरू छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकारहरू, खीर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक भएको नाकका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ्दो छ। कोदोले भोकमारीको उपचार, जलवायु परिवर्तन र जैविक विविधताको राष्ट्रस्तरीय चुनौतीसँग जुट्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन्। संयुक्त राष्ट्रसंघले 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपालमा वार्षिक झण्डै 3,30,000 टन

0: उत्पादन हुने गरेको छ। पछिल्लो वर्षमा कोदोको उत्पादन क्षेत्रमा घट्दै गएको तर उपभोग बढ्दो रहेकाले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड रुपियाँ बराबरको कोदो बिग्रिएको छ। हरेक वर्ष वर्षको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रबन्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य परीक्षण समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्ने जोर दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र राष्ट्र संघीय बालकोष युनिसेफ विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाहरूको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी माध्यम एक हो। उसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनको पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगहरूको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। सन् 2012 करिब 37% रहेको जन्मदेखि 6 महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% माथि पुगेको छ। त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाको संख्या 50% पुगेको छ। 2 वर्षसम्म स्तनपान गराइने आमाको संख्या पछिल्लो 5 वर्षमा 38% बढ़ेर 50% पुगेको हो। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले देखाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय रगनखेल ललितपुरका 3 नासुसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गए राति ललितपुर मालपोतका नासुहरू उत्तम कुबर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको, उनीहरूसँगै लेखापट्टि व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवार समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभयो। जग्गाको बकस पत्र गराउने क्रममा दुःख र ईरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोतमा फुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटेलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 64,91,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संविधान सभा सदस्य टुक्राज सिग्देलले एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो। सो अवसरमा उहाँले नगरले गरेको कामको बारेमा जानकारी दिने श्वेत पत्र सार्वजनिक गर्न आग्रह गर्नुभयो। सकिन्छ 10 वर्षमा काम गरेका कामको विवरण नभए यो कार्यकालको सार्वजनिक गर्नुहोस् र नगरवासीले के भएछ मूल्यांकन गर्नेछ। नगर प्रमुख दत्तराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राज्यसभा केन्द्रीय परिषद सदस्य विकास सिग्देल, नेपाल कांग्रेस विमाद नगर कार्य समितिका सभापति अरविण श्रेष्ठ, नेकपा एमाले नगर कमिटी अध्यक्ष इमान बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका नगर उपाध्यक्ष मिनराज आली, राप्रपा नगर अध्यक्ष ध्रुवराज सुवेदी, प्रमुख प्रशासक अधिकृत शोभा खर पोखरेल, विमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदी, वडा नम्बर 6 का अध्यक्ष श्याम सुन्दर जोशी, प्रवक्ता पद्मसेन ठकुरी लगायतले भन्नुभएको थियो। तनहुँ क्षेत्रमा 2 का प्रतिनिधि सभा सदस्य श्री नम्ने उपानेले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा पुगेर सेवाग्राहीका गुनासोहरू सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गरेका छन्। भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फिल्ड सेवा लिनुपर्ने गुनासो बढ़े उठेपछि कार्यालय प्रमुखले त्यस्ता अवस्थाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज रूपमा सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा हुने भीड़ व्यवस्थापनका लागि थप उपकरण स्टेशन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको संसद नेपालले जानकारी दिनुभएको छ। भूमि व्यवस्थापन, लाल पूर्जा वितरण, मल तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनाउँदै नेपालले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासो भए प्रमाणसहित जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गरेको हो। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले दुलेपडामा करदाता शिक्षा एवं व्यवसाय बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौलीका कर अधिकृत सौगात राजा बराल र विनिता राणाबाटले सहजीकरण गरेका थिए। उनीहरूले नयाँ बजेटसँगै सरकारी नीति छुट लगायतका विषयमा सहजीकरण गरेका हुन्। कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख कुमार दुर्गिक राजुले कानूनी रूपमा परिपक्व भएर व्यवसाय सञ्चालन गर्नुपर्ने जोड़ दिनुभयो। वडा नम्बर पाँचका अध्यक्ष दीर्घ बहादुर थापाले व्यावसायिक सफल भएमा उसले तिर्ने कर पनि बढ़ी हुने भएकाले कर मैत्री प्रशासन र व्यवहार अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। संघका अध्यक्ष संग्राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले स्वागत र महासचिव सुरन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। नेपाल वन पैदावार उद्योग व्यवसायी समिति तनहुले हिजो शुक्लागण्डकी नगरपालिका पाँच मेल चौधरा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ। क्याम्पस परिसरमा 108 र लिचीका बिरुवा रोपिएको समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिनुभयो। सो अवस्थामा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले रोपिएका बिरुवाहरूलाई संरक्षण गरी हुर्काउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले क्याम्पसको विकासका लागि नगरबाट 20 लाख रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। डिभिजन वन कार्यालय तनहुका प्रमुख मनोज राणाबहादुरले कार्यालयले विभिन्न व्यवसाय संस्था समितिसँगको सहकार्यमा विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। तनहुँमा हालसम्म करिब 18,000 हेक्टर क्षेत्रफलमा वृक्षारोपण सफल भएको उहाँले जानकारी दिनुभयो। कार्यालय मार्फत 38,000 भन्दा धेरै बिरुवा वितरण गरिएको छ। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गाबहादुर अध्यक्ष दुर्गा कुमार श्रेष्ठ उपाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका पाँचका वडा अध्यक्ष दीर्घबहादुर थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाल वन पैदावार उद्योग व्यवसायी समिति तनहुका सचिव बसन्त सदाशंकरले गर्नुभएको थियो। तनहुको शुक्लागण्डकी चाटुले गाउँमा रहेको पञ्चमनी देव मावि कक्षा 12 विद्यार्थीले कक्षा 11 विद्यार्थीलाई शुक्रबार स्वागत गरेका छन्। सांगीतिक कार्यक्रमका साथ उनीहरूलाई स्वागत तथा सम्मान गरिएको हो। सो अवसरमा कलाकार प्रीति आलेले आफ्नो प्रस्तुति राख्नु भएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। अन्तर्राष्ट्रिय समाचार मोरस्कोबाट स्पेनको एउटा शहरमा प्रवेश गर्ने अप्रवासीहरूको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 अप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करहरूमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ओहिरोका क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमहरूको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं अप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रममा बढेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। त्यहाँ छिरेका आप्रवासीहरूलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका समेत हजारौं आप्रवासी पार्क सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा पौतारिरहेका सार्वजनिक भिडियोहरू देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासीहरू प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रूकिएका प्रवासीहरूलाई तत्काललाई मोरस्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अवसरमा सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्लागण्डकी, शुक्लागण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्लागण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्लागण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्लागण्डकी एफएम 97.6। राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 9856033878, 9841356558।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौ, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याउ,
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
7: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0765631175, 9856603175।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
9: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
11: फोन नम्बर 0614510000
12: 0614510002 मोबाइल नम्बर 9856084666
11: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
13: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103966 र 9840594530
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 0635-71479 मोबाइल 9856-62265 9848-64145।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860745580।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
15: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
15: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
15: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
15: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385। कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, डोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 065-414-050, मोबाइल 98-463-23811।
18: एस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक, तनहु। फोन 065-414-377, मोबाइल 98-560-44-343।
19: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
20: रन बहादुर गुरुङ दुलेगौडा, रु 12,610,
19: किम बहादुर श्रेष्ठ दुलेगौडा, रु 10,500,
20: पूर्ण बहादुर भण्डारी दुलेगौडा, रु 50,115,
19: काजी रिमाल लाइफ जिम दुलेगौडा, रु 11,000,
20: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा, रु 11,111,
19: पार्वती रिमाल दुलेगौडा, रु 10,100,
20: कृष्णराज पण्डित दुलेगौडा, रु 25,000,
19: किरण कुमार श्रेष्ठ दुलेगौडा, रु 1,02,174,
20: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल, रु 55,555,
19: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल, रु 10,120,
20: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल, रु 10,005,
19: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 50,000,
20: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल, रु 11,111,
19: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,155।
21: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
22: Come on, everybody. Hello, Shukla Gandaki.
21: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
0: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

0: हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.inp लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएछ आजको स्याटरडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र विशेष त आजको एपिसोड भनेको चाहिँ स्याटरडेको एपिसोड आज हामी क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौं। अब क्विज खेल्न चाहनुहुन्छ भने 98422971 र 98066611 को बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ। विशेष गरेर हामीले चाहिँ तपाईँलाई दुईवटा राउण्डबाट चाहिँ प्रश्न सोध्छौं, जसमा जनरल राउण्ड त्यसै गरी स्पेसिफिक राउण्ड दुईवटा राउण्ड रहेका छन्। जनरल राउण्डमा चाहिँ अब सबै प्रश्नहरूलाई समेटिन्छ भने स्पेसिफिक राउण्डमा चाहिँ तपाईँको लागि दुईवटा विधा रहेका छन् जसमा इतिहास र खेलकुद रहेको छ। यो दुईवटा विधा मध्येबाट पनि अब तपाईँले आफूलाई कुन ठिक लाग्छ त्यो रोज्न सक्नुहुन्छ। अब तपाईँले जुनै विधा रोज्नु भए पनि तीनवटा अप्सन सहितको दुईवटा प्रश्न चाहिँ तपाईँको लागि रहनेछन् है। विशेष अब तपाईँले जनरल राउण्ड पार गरिसक्नु भइसके पछाडि चाहिँ स्पेसिफिक राउण्डमा प्रवेश गर्ने हो। अब स्पेसिफिक राउण्डमा पनि तपाईँको लागि दुईवटा अप्सन सहितको प्रश्नहरू चाहिँ रहनेछन् भनेर त मैले भनिसके नै होइन। अब तपाईँले 30 सेकेण्डभित्रमा चाहिँ उत्तर दिनुपर्ने हुन्छ है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ? पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र अब तपाईँ आज त बिदाको दिन होइन, के कस्तो तरिकाले मनाउँदै हुनुहुन्छ आजको दिन, अब त्यस बारेमा पनि तपाईँले जानकारी गराउन त सक्नुहुन्छ नि है। स्टुडियोको लाइनको बारेमा पनि जानकारी त गराइ नै हाले। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यसै गरी एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। अब यो तीनवटा प्रायोजन चाहिँ रहेको छ। अब तपाईँले आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला है। यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु, कालो केशमा रेली मैबोलको गीत चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।
1: सिल्की र स्ट्रङ कपालको लागि

0: ओके, तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन बोलको यो गीत मैले राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279611 र 9086636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो, नमस्कार।
1: नमस्कार,
0: नमस्कार। सन्स्यारो हुनुहुन्छ?
1: हजुर,
0: आज म सुबिनै बोलिरहेको छु नि। हजुर, मेरो काम व्यस्तताले गर्दा हो, र अब चाहिँ म शनिबारको दिनमा मात्रै हुन्छु है।
1: हजुर,
0: अनि के छ तपाईँको हाल खबर? सन्चै आरामै हुनुहुन्छ होला होइन? हजुर, खेती किसानी भन्दा पनि अब मेरो आफ्नै पर्सनल केही कामहरू छन् त्यही भएको भएर है त। हजुर, अनि सुनाउनुहोस् अब नयाँ नौलो के कस्तो छ हाम्रो घरतिर?
1: नयाँ नौलो त नानी अब भन्नुपर्दाखेरि कोदो रोपिएछ, धान गर्न अलिक भएको छैन।
0: हजुर,
1: कोदो रोप्दै
0: कोदो रोप्ने अब त्यही काम चाहिँ चलिरहेछन् होइन?
1: घाँसपात कोदो रोप्ने त्यही हो।
0: अनि खाना त खाइसक्नु भयो होला के अरे?
1: खाएर हो।
0: ल, अब खाना खाइसक्नु भयो, अब कार्यक्रममा सहभागिता जनाउनु भएको छ के अरे अन्त? हजुर, मैले पनि खाइसके है त। हजुर, ल अब हामी खेलौ क्विज है। त्यही त नि, धेरै भयो नखेलेको। ल, कति नम्बर चुज गर्नुहुन्छ भन्नुहोस्?
1: नम्बर भनेपछि त अब
0: हजुर। ल, अब लक्की छ कि नलक्की छ हेरौँ अब त्यसमै हो नि त। हजुर, ल अब तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नु होला है त। नेपालमा पहिलो पटक एटीएम प्रयोग गर्ने बैंक कुन हो? प्रश्न फेरि सुन्नुहोला। नेपालमा पहिलो पटक एटीएम प्रयोग गर्ने ब्याङ्क कुन हो? प्रश्न बुझ्नुभयो नि? ल, काउन्ट डाउन्सहरू भइसक्यो है त। प्रभु ब्याङ्क भन्नुहुन्छ? ल, अब टाइम छ, चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस् के अरे त्यही पनि है। ल, अब त्यसो भए टाइम पनि सिद्धियो के अरे अन्त, झटारोमै अब रोकौ यति नै भन्नुभयो हजुरले। अब हेरौँ हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। तपाईँको उत्तर मिलेन। यसको सही उत्तर हो एभरेस्ट ब्याङ्क लिमिटेड है। हजुर हजुर, ल हुन्छ, अब कार्यक्रममा जोडिनु भयो त्यसको लागि धन्यवाद छ क्यारे। ठिक छ, अब तपाईँको काम चाहिँ पुरा होस् होइन। ल, साथीहरूलाई सम्झन सक्नुहुन्छ है त।
1: साथीहरूलाई सम्झिनु पर्यो, बर्खाले गर्दा त साथीहरूले सम्झिराख्यो होला। अब चाहिँ यस्तै भयो प्यारी बहिनीलाई होइन।
0: हजुर, धन्यवाद।
1: हाम्रो रिमाजी र सिकाजी, सपनाजी र हाम्रो आन्सर अनि दाजु सर न्युज दिएर आउनुहुन्छ उहाँहरू। हाम्रो शेखुजी भानुबाट आउनुहुन्छ, उहाँलाई झन्डै नमस्कार सहित। अलिक बिजी छ हजुर भन्दा त उहाँले मेरो नम्बर खोजेर फोन गर्नुभयो यत्र उहाँले। हाम्रो शेखुजीलाई चाहिँ सर्वप्रथम त उहाँलाई, अनि त्यस्तै मलाई चाहिँ अब फोन गरिराख्ने हाम्रो यता अमृत तुलादर्जी पोखरातिर कतातिर हुनुहुन्छ, उहाँले पनि फोन गरिराख्नुहुन्छ। त्यस्तै हाम्रो नरेन्द्र रिमलजीलाई झर्दै नमस्कार सहित। त्यस्तै राधा राई, कुबेर राई, गीता राई, अनि कान्छु साइरा मोहम्मद मिया दिदी मधु बहिनीहरू सलमाया बहिनी अनि पश्चिमा बहिनी चेतना बहिनी अनि लक्ष्मी बहिनी रोसिका बहिनी खगीमाया बहिनीलाई धेरै धेरै सम्झना छ बहिनी. फोन नम्बर त दिएको अघि मैले चेक पनि गरेन तर म पनि बिजी छ भन्न चाहे मेरो बहिनीलाई. अनि त्यस्तै हाम्रो ऋषिजी हुनुहुन्छ अनि चौकजी हुनुहुन्छ सन्तोषजी चन्द्रजी अनि हाम्रो होमनाथ शर्माजी बिर्सिराख्छ उहाँलाई चाहिँ धेरै धेरै सम्झना गुन्जनमान गुरुङ लगायत अनि जति पनि हाम्रो आमाहरूले सुन्नु राखेर सुनिराख्नुहुन्छ गाउँ ठाउँको सम्पूर्णलाई हाम्रो यताबाट हाम्रो छविराल थापाज्यूले धेरै चासो दिनुहुन्छ काजी थापा अनि मिन सर मिनबहादुर थापा सर अनि अरू नानी बाबुहरू उहाँहरू सम्पूर्ण हुनुहुन्छ सम्पूर्णले एकमुष्ट सम्झनासम्म सन्दाको दिदा चाहे हस्त भाइ भाइ नमस्कार शुभ दिन.
0: हुन्छ नमस्कार शुभ दिन. यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट. अब कार्यक्रममा सहभागिता जनाएर त उहाँले गइ नै सक्नुभयो. पालो त बाँकी रहेको छ. आउन सक्नुहुन्छ 9842 72 911 र 9806636611 बाटो भएर है. र अब कार्यक्रममा जोडिनुहोला कार्यक्रममा जोडिएर गर्नुहोला भनेर त भनिराखेको नै छु. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु आँखी झ्यालैमा बोलको गीत रहेको छ. यति बेला पनि स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखी झ्याले महाबलको यो गीत मैले राखिसकेँ। यति बेला अर्को गीत राख्दैछु म, अर्को जुनी चाहिँदैन मलाई बोलको गीत, अनि यो गीत सँगै जान्छु म छोटो विश्राममा, विश्राम सँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेकपछि आउने नै सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला।

0: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460।

0: राकेट पाइनुका साथै मेसिनबाट राकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564 14484 मोबाइल 9560633484 र 9560667988।
2: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707444।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वागले फोन नम्बर 0665709 मोबाइल नम्बर 9847261268
8: 9857268।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

आनन्ददेखि लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू कार्यक्रममा राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको छु है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, घामको माया जुनको माया अझ धेरै उनको माया बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: साथ अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइपुगेको छु त
2: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि घामको माया जुनको माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गीत रहेको छ तिमी रोएको पल तिमीलाई बोलको गीत स्वीकार्नु सैदा

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ऐश्वर्य मुभीबाट यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म, तस्बिर दिलैमा अर्को गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ प्रवीण बेरवाल, त्यस्तै गरी रचना रिमालको। यति बेला भने स्वीकार्नुहोस्

ओके यति बेला भने दश बेर दैलैमा भोलको यो गीत मैले राखिसके। यति बेला तपाईँ सम्पूर्णको लागि अर्को गीत म राख्दैछु। गीत रहेको छ यति बेला सागर बरु सुकेर गैजाला भोलको गीत स्वीकार्नु सैता।

0: लाज लाग्दैन? आइन्दादेखि नि तिम्रो अनुहार कहिले पनि मेरो अगाडि लिएर नआउनु।
1: ओके, सागर बरु सुकेर गइजाला भोलको यो गीत मैले राखिसके यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु। म गीत रहेको छ जिन्दगीको के छ र भर भोलको गीत स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो।

0: पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
10: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856028587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहनासँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
18: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 9856602676।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन।
0: आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
22: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 16 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143177, मोबाइल 98560443।
23: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
24: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
23: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
24: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
23: फोन नम्बर 0614510000,
24: 0614510002, मोबाइल नम्बर 9856084466।
23: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ यति बेला तिमीलाई सम्झेर अबको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमीलाई सम्झेर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि बादल सरी वरिपरि बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। अब विदा मागेर जानुभन्दा अगाडि हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर एभरेस्ट एण्ड हाउस त्यसै गरी कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोप्राइटरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा बादल सरी बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840601268,
4: 9850607268।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मानीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
10: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
10: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
10: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9850607443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
12: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
12: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।

0: नयाँ साफ्टवेयर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-200-412-160 र 98460-78-022
0: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
2: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
0: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
1: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
0: मोबाइल 98560-55-77

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
2: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
4: पूरा खबर। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभएको छ। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेधाज्ञा लागू गरेको छ। यो आदेश अनुसार तोकिएका क्षेत्रमा एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला हुन वा जम्मा हुन हुलुज्जत गर्न पाइने छैन। महेन्द्र राजमार्गमा गाड़ी निर्वाध रूपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले उज्यालोलाई बताउनु भएको छ। इटहरी उपमहानगरपालिकाको वडा 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरूहा, दुहबी, बोक्राहा, नरसिंह कोशी, गढ़ी, देवानगंज, हरिनगर र बोर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यसअघि गएको साउन 12 गते रातीदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। देवानगंजमा आइतबार राति युवाहरूबीच भएको झडपमा 2 जनाको ज्यान गएपछि सुनसरीसहित तराई मधेशका विभिन्न जिल्लामा अवस्था तनावपूर्ण बनेको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले निकालेको विज्ञप्तिमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगरपालिकाको कर्फ्यू आदेश हटाएको छ। प्रशासनले नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ।

0: वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानको स्तनपान प्रवर्धनको लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संघ संस्थाहरूको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्येको एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनले समेत पुष्टि गरेका छन्। सन् 2012 झण्डै 37% रहेको जन्मदेखि 6 महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ। त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले जनाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 नासु सहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3,00,000 रूपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गैराती ललितपुर मालपोतका नासुहरू उत्तम कुंवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवा गराईसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस रकम बाहेक स्रोत नखुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मीडियामाथि कार्यवाही प्रक्रिया शुरू, आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागो। राजमार्गमा गाड़ी चल्न सक्ने विश्व स्तनपान सप्ताह आजदेखि शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव विथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रियामै न्यायिक संचालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्। पहिला पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग र माग भने बढ्दो छ। अब विदेशको खबर। रूसले आज बिहान युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 जनाको ज्यान गएको र दर्जनौं घाइते भएका युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गरी एपीले जनाएको छ। किएवका मेयर भिताली कुड्स्कोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। सेप्चेन्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। 2 दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियटिक प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फानिटोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। यसअघि विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको थियो। यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मको लागि निषेधाज्ञा लागू। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो। घुस सहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 5 पक्राउ। थप अनुसन्धान चल्दै। रूसले युक्रेनको राजधानी कियेवमा मिसाइल र ड्रोन आक्रमण गर्यो, तीनजनाको ज्यान गयो। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरी म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
9: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील

0: आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ,
0: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
1: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
0: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेत बारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढ़ी र पहिरोबाट बचौ र बचाउ,
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ,
0: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 63 175।
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने,
3: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्,
4: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229,
4: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
0: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त,
3: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ,
0: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने,
3: ल तिमी ढुक्क हौ न धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि,
0: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला, हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ, असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
7: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9560231128 र 9462614726।
10: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9847994543।
11: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाह पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिए पंप, कूलर, हाउसिंग का सामान सब ओरिजिनल सस्तो में पाइन्छ नि।
15: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध होने का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 98560-30-324।
9: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित कुराएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी दुःख पाउनु के ल्याएर?
0: हामी त्यति धनी त होइनौ।
1: अब सिमललाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु।
3: कहाँ जान्छ? हुन्छ,
2: सिमालाई लिनु।
3: त्यति सजिलो छ नि पाउनेलाई यस्तो चिज? म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने।

0: मोबाइल 9855229338 र 9808222938।
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 9855062065, 9848064145। सुन्दर अटोक्स ए महाशोरूम दोलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 9855635921।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
6: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-155
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 4800।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ, दुलेगौडा, ₹12,610।
6: किम बहादुर श्रेष्ठ, दुलेगौडा, ₹10,500।
7: पूर्ण बहादुर भण्डारी, दुलेगौडा, ₹50,115।
6: काजी रिमाल लाइफ जिम, दुलेगौडा, ₹11,000।
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, ₹11,111।
6: पार्वती रिमाल, दुलेगौडा, ₹10,100।
7: कृष्णराज पण्डित, दुलेगौडा, ₹25,000।
6: किरण कुमार श्रेष्ठ, दुलेगौडा, ₹1,02,174।
7: ठाकुर प्रसाद भट्टराई, डोरफिर्दी उत्तम टोल, ₹55,555।
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, ₹11,101। बेल बहादुर भुजेल, ढोलफिर्दी हिमाली टोल, ₹10,120।
7: खिमलाल पौडेल, ढोलफिर्दी हिमाली टोल, ₹10,005।
6: धनमाया भट्टराई, ढोलफिर्दी हिमाली टोल, ₹50,000।
7: रेशम बहादुर थापा, ढोलफिर्दी हिमाली टोल, ₹11,111।
6: भीम प्रसाद वाग्ले, ढोलफिर्दी हिमाली टोल, ₹10,155।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
8: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि, जाउँ हिँड्ति तै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क अथवा मोबाइल नम्बर 98560779787।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
12: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
12: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
12: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
12: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 98560361175।
13: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
18: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
12: हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
19: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
19: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
19: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
19: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
5: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन
5: सन्देश ट्रेडर्स सुप्रा गंडकी तुलेगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौड़ संपर्क 0635706676 मोबाइल 98562066676
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: ज्ञान प्रसाद भण्डारी दुलेगौड़ा ₹1,00,000
8: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000
9: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511
8: परशुराम शर्मा भण्डारी कवासी ₹31,005
9: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100
8: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा ₹51,111
9: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा ₹10,511
8: तुलसी शाह दुलेगौड़ा ₹10,505
9: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155
8: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005
9: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231
8: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्न फारम खुल्ला गरिरहेको छ जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
10: फोन नम्बर 0614510000
11: 0614510002 मोबाइल नम्बर 9856084466
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दोलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463311।
14: शुक्ला गण्डकी FM 97.6।

0: हजुर, जनता डिजिटल म्युजिक प्रणालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचार कर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा,
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा,
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीत संग्रह, प्रशान्त पौडेल, माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज,
0: बधाई छ है। अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनुहोला, नबिर्सनुहोला।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो बन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग

0: हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्यान चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141411178, 98560078।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 6265 98468 64145 सुन्दर अटो यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनी।

0: अब त वर्षौसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
1: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हजुर, दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडि पट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 9 38 र 98 0 28 22 9 38।
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुको लागि
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ।
7: सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी।

10.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले आबु खैरिनी गाउँपालिका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भई आएका 118 जना भूमिहीन लाभग्राहीको नामावली सार्वजनिक गरेको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार आबु खैरिनी गाउँपालिका वडा नम्बर 1, 2, 3, 4, 5, 6 र 6 तथा बन्दीपुर गाउँपालिका वडा नम्बर 1 र 2 का सहजीकरण समितिबाट प्रमाणीकरण भई सम्बन्धित पालिकामा पुगेका तथा पालिकाबाट समेत प्रमाणीकरण गरी जिल्ला समितिमा पठाइएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीको लाभग्राही विवरण जिल्ला समितिबाट अन्तिम प्रमाणीकरण गर्ने प्रयोजनको लागि सूची प्रकाशन गरिएको हो। उक्त सूचीमा हाल जिल्ला समितिबाट रुजु गर्ने कार्य भने बाँकी रहेको जनाइएको छ। सार्वजनिक गरिएको विवरण अनुसार आबु खैरिनी गाउँपालिकाका 46 जना, बन्दीपुर गाउँपालिका 65 जना र व्यास नगरपालिकाका 7 जना गरेको 118 जना लाभग्राहीको नामावली प्रकाशन गरिएको हो। तिवारीले पालिकाबाट प्रमाणीकरण भई आएका विवरणलाई जिल्ला समितिले आवश्यक रुजु तथा परीक्षण गरेपछि मात्र अन्तिम प्रमाणीकरण गरिने बताउनुभयो। तनहुको म्याग्दे गाउँपालिकाले वडा नम्बर 7 माझिलाङमा दोस्रो राष्ट्रिय कोदो दिवस 2083 भव्य रूपमा मनाएको छ। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पौष्टिक सुरक्षाको सम्वर्धन भन्ने मूल नारासहित तथा आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार भन्ने अभियानको साथ आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वर्तमान अध्यक्ष मायादेवी राणा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि समूह तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले कोदो नेपाली समाजको मौलिक तथा पोषणयुक्त बाली भएकोले यसको संरक्षण र व्यावसायिक उत्पादनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। वहाँले स्थानीय रैथाने बालीको प्रवर्धन, किसानको आय वृद्धि तथा कृषि पर्यटन विकासको लागि आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। उपाध्यक्ष बालकृष्ण घिमिरेले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन र बजारीकरणमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गरी स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्न सके आर्थिक समृद्धिको आधार बलियो हुने धारणा व्यक्त गर्नुभयो। कास्कीमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। लामो समय कुर्दा पनि ग्यास नपाएपछि उपभोक्ताले जिल्ला प्रशासनसँग गुहारेका छन्। जिल्लामा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सरकारवालाको समन्वय बैठक बसेको छ। बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन निम्न बमोजिमका 3 बुँदे निर्णयहरू गरेको प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले बताउनुभयो। जिल्ला बाहिरबाट ग्यास सप्लाई गर्ने उत्पादक कम्पनीहरूलाई पोखरा क्षेत्रमा ग्यासको आपूर्ति बढ़ाउन अनुरोध गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो। यस्तै आधिकारिक ग्यास विक्रेताहरूले अनिवार्य रूपमा ग्राहक तथा बिक्री वितरणको स्पष्ट अभिलेख राखेर मात्र ग्यास बिक्री गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ। बैठकले पहिला आउने उपभोक्तालाई पहिलो प्राथमिकता दिन पनि भनेको छ। एलपी ग्यास वितरण विनियमावली 2065 को पालना गराउने र विक्रेताहरूसँग उपलब्ध मौजदात ग्यास सिलिण्डरहरू पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर वितरण गर्नुपर्ने निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराका पदाधिकारीहरू, ग्यास उत्पादक कम्पनीका प्रतिनिधि तथा स्थानीय विक्रेता एवं व्यवसायीहरू सहभागी थिए। पोखरा महानगरपालिका 18 चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका 18 बस्ने 42 वर्षीय मनदेवी छेत्री, 41 वर्षीय इन्द्रा लामा, 45 वर्षीय टीकामाया तामाङ र 40 वर्षीय मीनकुमारी गुरूङ रहेका छन्। उनीहरूलाई मानव बेचबिखन तथा अवसर प्रसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याथअप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी
उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाको आधारमा प्रहरीले ती महिला

लाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पाकिस्तानमा हिमालयारोहणको क्रममा आएको हिमपैह्रोमा परि गोर्खाको दार्से गाउँपालिका चार

0: उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ। नारायणी नदीमा माछा मार्न जाने क्रममा लपत्र परेका दुईजनाको सकुशल उद्धार गरिएको छ। एकजना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गैंडाकोट नगरपालिका एक ब्रिटिस क्याम्प अगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 3 जनाको समूहमा रहेका उहाँहरूमध्ये 2 जनाको नदीको बीच भागमा रहेको सुक्खा जमीन टापुमा लपत्र परेको अवस्थामा उद्धार गरिएको र एकजनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्सालको कमाण्डमा 4 जना र सशस्त्र प्रहरी बल नम्बर 31 गुल्म भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक श्यामचन्द्र खड्काको कमाण्डमा 10 जनाको टोली खटिएको थियो। सुरक्षाकर्मीको टोलीले नदीको बीचभागमा फँसेका तनहु भानु 5 घर भई हाल गैंडाकोट 29 वर्षीय सुदीप दलामी मगर र चितवन भरतपुर 10 का 49 वर्षीय राजकुमार विकलाई सकुशल उद्धार गरेको पण्डितले जानकारी दिनुभयो। नदीमा बखेर बेपत्ता भएका चितवन भरतपुर 2 का 47 वर्षीय हरिनारायण श्रेष्ठको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ स्थानको फेकण्डो भीर चर्किएर ठूलो पहिरोको जोखिम भएपछि दोसरले गाउँको भीर खाल्टा बस्ती उच्च जोखिममा परेको छ। पहिरोको जोखिममा परेसँगै बस्तीलाई सुरक्षित स्तरमा स्थानान्तरण गरिएको छ। दोसरलेदेखि माथि र टिकोट गाउँदेखि तल रहेको अग्लो भीर चर्किएर पहिरो खस्ने जोखिम बढेपछि भीर खाल्टाका 9 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानका वडाध्यक्ष मैलन पूर्जा पुण्डे जानकारी दिनुभयो। अग्लो भीर सहितको पहाड़ चर्किएर खस्न थालेको स्थानीयहरूले जानकारी गराएपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुन प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे वडाध्यक्ष पूर्जा सहित प्राविधिक सशस्त्र प्रहरी नेपाल प्रहरी उद्धारकर्मी इन्द्र सिंह शेरचन सहित स्थानीयवासीको टोलीले पहिरोको स्थलगत रूपमा अवलोकन गरेको थियो। अवलोकनको क्रममा पहिरो खस्ने उच्च जोखिम देखिएको प्रमुख जिल्लाधिकारी आचार्यले बताउनुभयो। तत्कालीन हिसाबले क्षति हुन नदिन सतर्कता अप्नाउने र दीर्घकालीन समाधानको लागि भौगोलिक अवस्थाको बारेमा थप अध्ययन गर्नको लागि यथाशीघ्र भौगर्भिक अध्ययन गरिदिन गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष जिल्ला प्रशासनले अनुरोध गरी पठाएको प्रमुख जिल्लाधिकारी आचार्यले बताउनुभयो। उत्तरी गोर्खाको विश्व प्रसिद्ध हिमाली गन्तव्य मनास्लो संरक्षण क्षेत्रबाट आर्थिक वर्ष 2082-83 प्रवेश शुल्क बापत 4,65,49,800 रूपियाँ राजस्व संकलन भएको छ। मनास्लो संरक्षण क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको आगमन उल्लेख रूपमा बढ़ेसँगै प्रवेश शुल्कबाट हुने आमदानी पनि वृद्धि भएको हो। मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्याम्प गोर्खाका सूचना अधिकारी भुवन ओझाका अनुसार 1 वर्षको अवधिमा मनास्लो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या 16,671 पुगेको छ। तीमध्ये 784 जना नेपाली पर्यटकबाट प्रति व्यक्ति 200 रूपियाँका दरले 1,56,800 रूपियाँ सार्क राष्ट्रका 634 जना पर्यटकबाट प्रति व्यक्ति 1,000 रूपियाँको दरले 6,34,000 रूपियाँ तथा अन्य मुलुकका 15,253 जना विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँका दरले 4,57,59,000 रूपियाँ प्रवेश शुल्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 065-414-378 इमेल NEWSSSUKE LAGANDAKI@gmail.com

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
2: मोबाइल 98563492 र 98066656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
9: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467839849।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
2: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400000।
0: घर मात्र बनाएर पनि नहुने रहेछ। कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
1: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
10: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350131।
12: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
13: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
12: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: मोबाइल 9860055770।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
16: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
16: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9855-80385।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
1: शुक्ला गण्डकी FM 97.6।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगाउँ, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
4: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं,
4: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 98563061175।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
12: चिसा पानी आउनुहोस् यता हो यता
13: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878, 98235-52763।

0: साकिनेबास साकिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563388, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121160 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्लागंड KFM 97.6
2: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268,
3: 98560260268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510000,
12: 0614510002, मोबाइल नम्बर 9856084466।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
13: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9556034881 र 9460

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-157.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: शुक्ला गण्डकी टाइम चेक.
2: यति बेला साँझको ठिक 6 बज्यो.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
0: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो।

0: भिसिएसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नु पर्ने।
1: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर विश्वकृति माने पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गएको छ। बिहिबार बेलुका 6 नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 मध्ये 4 शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था एलाइट एक्सप्रेस एक्सपिटले जनाएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। इलाइट एक्सपेडले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात निम्स दाईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल ले अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुक प्रति समवेदना व्यक्त गर्नुभएको छ।
0: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यक अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडडुल गर्न छूट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको

0: शुक्रबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
1: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिनु भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतिदेखि 31 गतिसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतर पक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तीमा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
0: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न।
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित 6 जना नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर। ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार, खीर, मम, बिस्कुट, कुकीज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
1: मध्य प्रदेशमा रूपाई अन्तिम चरण पुगेको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मध्य प्रदेशका 3,50,118.88 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मध्य प्रदेशका 8 जिल्लामध्ये सिरामा सबैभन्दा बढ़ी 7% धान रोपाई सम्पन्न भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ।
0: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ़दै जाँदा काखड़भिटा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काकड़भिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काखरभिटा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैची निर्यात भएको थियो। काखरभिटा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैची प्रमुख नगदे बाली मध्ये एक हो।
1: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औषधिको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ।
0: उद्योग विभागले 2500 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश माताहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 2500 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र माताहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सु अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
1: नवलप्रासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर 6 मा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6 विशासय बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलप्रासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 बजेतिर महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3 तले भवनको छतबाट झरेका बेदकोट नगरपालिका 4 का 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरू मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सिन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उसुर्ला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनैतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
4: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुवाट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिश क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन्छ। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न आंकडबाजी भइरहेको छ। यता इंग्लिश क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैँ समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 भूकम्पसम्म, हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो, तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पीकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो, त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्वत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नून आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको संचार गराएको थियो।

सुनसरीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ, किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्यूब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: संसारको इतिहास निहाल्दा हरेक योग क्रान्ति र परिवर्तनमा संगीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, संगीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने संगीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मद्दत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीतसँग एउटा शक्ति छ नि, एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको जसरी हाम्रो नेपालमा पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ। विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र त्यो सद्भाव पनि त बढ्छ नि। त्यसका निमित्त सद्भाव बढाउने गीत संगीतको प्रस्तुति गर्ने मातृभाषामा सद्भाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभाव।
0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरू बीच विवाद सृजना।
0: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकार्य, क्लब छोड्नु पर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98568285587।
10: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
6: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी 6 खैरेनी टार तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
6: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
8: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
5: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

ब्रड पीक हिम पहिरोमा कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको मृत्यु, सामाजिक सद्भाव भान्न खोजेको आरोपमा पर्साबाट चारजना पक्राउ, गृहमन्त्री गुरूङ र हिन्दू सम्राट सेनाबीच भएको वार्ता अझै सहमति हुन सकेन, कांग्रेसको इतर पक्षद्वारा राष्ट्रिय भेला मूल आयोजक समिति गठन, डाक्टर शशांक कोइराला संयोजक, धुरीली सेवा समाजद्वारा सुक्ला हिरिटार क्षेत्रलाई आर्थिक सहयोग, इरानमाथि ठूलो सैन्य आक्रमणको तयारीमा अमेरिका र इजरायल ऊर्जा पूर्वाधार निशानामा, र नेपाल साफ च्याम्पियनशीपबाट बाहिर ड्र सार्वजनिक। समाचार विस्तारमा सुन्नुहोस्। विश्व प्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्सपेयरका संस्थापक निर्मल निम्स राई पूर्जाको ब्रड पीकमा गएको हिम पहिरोमा परिनिधन भएको एलिट एक्सपेयरले पुष्टि गरेको छ। आज सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र पार पीड़ाका साथ ब्रड पीकमा गएको हिम पहिरोपछि निर्मल निम्स राई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं भनेको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। एलिट एक्सपेयरले निम्स दाईसँगै दुर्घटनामा ज्यान गुमाउने उहाँका विश्वासिला आरोहण सहयात्री तथा गाइड पूर्वबहादुर गुरूङ युक्त र निमा शेर्पाप्रति पनि श्रद्धांजलि अर्पण गरेको छ। कम्पनीले मृतकका परिवार आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ। वक्तव्यमा निम्स दाईलाई विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै उहाँको साहस विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। उहाँका असाधारण उपलब्धि भन्दा पनि ठूलो कुरा उहाँले मानिसलाई ठूलो सपना देख्न, आफ्नै क्षमतामाथि विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न सिकाउनु भयो कम्पनीले भनेको छ। उहाँका कार्यहरूले लाखौं मानिसलाई आफूले सोचे भन्दा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएका छन्। कम्पनीका अनुसार निम्स दाईको दूरदृष्टि नेतृत्व र दृढ़ संकल्पले एलिट एक्सपेट निम्स दाई फाउण्डेशन, स्काई डाइभ निम्स दाई र निम्स दाई स्टोरलाई आजको व्यवस्थामा पुर्याएको हो। उहाँका कारण प्रेरित भएका असंख्य मानिसहरू मार्फत उहाँको विरासत सदैव जीवित रहने कम्पनीको विश्वास छ। यसैबीच प्रधानमन्त्री बालिन शाहले ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका नेपालीका विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 10 आरोहीप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। आज फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री बालिनले पूर्जा सहित 10 आरोहीहरूको निधन भएको घटनामा दुःख व्यक्त गर्नुभएको हो। बिहिबार आरोहणका क्रममा पूर्जा नेतृत्वको 10 सदस्यीय आरोही टोली हिम पहिरो परि बेपत्ता भएका थिए। शनिबार दिउँसोसम्ममा 10 जनाको निधन भएको पुष्टि भएको छ। प्रधानमन्त्री बालिन शाहले उहाँहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै आरोहीहरू सधैँ अमर रहने बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेनाबीच 2.5 घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन। आज दिउँसो 2:30 बजे शुरू भएको वार्ता निष्कर्ष नपुगेपछि गृहमन्त्री गुरूङ बाहिरिनु भएको हो। जिल्ला प्रशासनको परिसरभित्र अधिकृत संगम सभाहालमा गृहमन्त्री गुरूङ र हिन्दू संघ संस्थाका सदस्यहरूसँग वार्ता चलिएको छ। 2.5 घण्टाको छलफलमा टुङ्गो नलागेपछि गृहमन्त्री खाजा खान बाहिर निस्किनु भएको हो। 1 घण्टापछि पुनः वार्ता बस्ने राष्ट्रपति सांसद मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार सहमति नभएसम्म गृहमन्त्री बस्नुहुनेछ। गृहमन्त्री गुरूङ समक्ष आन्दोलनरत पक्ष 12 बुधे माग राखेको छ। उनीहरूले प्रस्तुत गरेको माग प्रति गृहमन्त्री गुरूङ सकारात्मक रहेको वार्तामा सहभागी निर्मल चौधरीले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङको उद्धृत गर्दै उहाँले भन्नुभयो, कतिपय मागका लागि संविधान संशोधन गरिनुपर्छ, त्यसका लागि राजनैतिक दलहरूसँग वार्ता गरिनुपर्छ, तर सरकारले तत्काल पूरा गर्न सक्ने मागप्रति सकारात्मक रहेको छ। सामाजिक सद्भाव खलबल्याएको आरोपमा पर्साबाट 4 जना पक्राउ परेका छन्। वीरगंज महानगरपालिका 11, रानीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी

0: राजु कार्कीले जानकारी दिनुभयो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथुने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेको छ। त्यसो गरेमा कड़ा कार्यवाही हुने चेतावनी पनि दिएको छ। उक्त कार्यालयले बाल बालिका सम्बन्धी ऐन 2075 अनुसार बाल बालिकालाई हड़ताल बन्द धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्थाको पूर्ण पालना पनि गर्न अनुरोध गरेको छ। नेपाली कांग्रेसको संस्थापन इतर पछिले राष्ट्रिय भेलाको लागि डाक्टर शशंकर कोइरालाको संयोजकत्वमा 551 सदस्यीय मूल आयोजक समिति बनाएको छ। आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै यो समितिको घोषणा गरियो। भेलालाई भव्य र व्यवस्थित बनाउन अन्य विभिन्न 16 उपसमितिहरू समेत सार्वजनिक भएका छन्। मूल आयोजक समितिमा 14 महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरू समेटिएका छन्। यसमा प्रदेश सभापति, जिल्ला सभापति र महानगर तथा नगर सभापतिहरूलाई पनि राखिएको छ। नेता मीन बहादुर विश्वकर्माले संघीय र प्रदेश सांसद, पूर्व मन्त्री र भारतीय संस्थाका प्रमुखहरू पदेन सदस्यको रूपमा रहने जानकारी दिनुभयो। उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी पनि यसमा अटाएका छन्। भेलालाई नीतिगत रूपमा सफल बनाउन विभिन्न विषयगत टोलीहरू खटिनेछन्। यस अन्तर्गत राजनैतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी र विधान संशोधन मस्यौदा समितिहरू बनेका छन्। भेलाका लागि आर्थिक नीति तयार गर्न पनि छुट्टी समिति गठन गरिएको छ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा एमालेभित्र देखिएको प्रतिस्पर्धा अन्तत टुङ्गिएको छ। आकांक्षी नेताहरूबीचको छलफलपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति जुटेसँगै उहाँलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढ़ेको एमालेका सांसद तथा पूर्व मन्त्री मधुसूदन पौडेलले जानकारी दिनुभयो। शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डु स्थित निवासमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्री बनाउने बारे सहमति जुटेको पौडेलले बताउनुभयो। मुख्यमन्त्रीमा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री किरण थापा मगरको पनि दावी रहेको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालिन शाह नेतृत्वको सरकार 5 वर्ष नटिक्ने कुरा 5 महिनामै देखाइसकेको टिप्पणी गर्नुभएको छ। आज पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टीले देश चलाउन धेरै पर्खिन नपर्ने बताउनुभयो। स्थानीय प्रदेशको चुनाव चाँडै नै आउँदैछ, त्यसमा उज्यालो नेपाल पार्टीको सशक्त भूमिका रहनेछ। त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्नेछ, घिसिङले भन्नुभयो। 5 वर्षको सरकार भनेको छ, 5 वर्ष नटिक्ने अवस्था 5 महिनामै देखाइसकेको छ। हामीले 5 वर्ष पनि कुरिरहनु पर्छ जस्तो मलाई लाग्छ। कास्कीमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। लामो समय पुर्दा पनि ग्यास नपाएपछि उपभोक्ताले जिल्ला प्रशासनसँग गुहारेका छन्। जिल्लामा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सरकारवालाको समन्वय बैठक बसेको छ। बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन 3 बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले जानकारी दिनुभयो। जिल्ला बाहिरबाट ग्यास सप्लाई गर्ने उत्पादक कम्पनीहरूलाई पोखरा क्षेत्रमा ग्यासको आपूर्ति बढ़ाउन अनुरोध गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो। यस्तै अधिकारी ग्यास विक्रेताहरूले अनिवार्य रूपमा ग्राहक तथा बिक्री वितरणको स्पष्ट अभिलेख राखेर मात्र ग्यास बिक्री गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ। बैठकले पहिला आउने उपभोक्तालाई पहिलो प्राथमिकता दिन पनि भनेको छ। एलपी ग्यास वितरण विनियमावली 2065 को पालना गराउने, विक्रेताहरूसँग उपलब्ध मौजात ग्यास सिलिण्डरहरू पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर वितरण गर्नुपर्ने निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराका पदाधिकारी, ग्यास उत्पादक कम्पनीका प्रतिनिधि तथा स्थानीय विक्रेता एवं व्यवसायी सहभागी थिए। पोखरा महानगरपालिका 18 चिसा खोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेमा पोखरा महानगरपालिका 18 बस्ने 42 वर्षीय मनदेवी छेत्री, 41 वर्षीय इन्द्र लामा, 45 वर्षीय टीकामाया तामाङ र 40 वर्षीय मीन कुमारी गुरूङ रहेको जनाएको छ। उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि डुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटोक्स ए महा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0564142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: हजुर, दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
22: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
15: माथि समाचार। सुनसरी घटनालाई लिएर सिराहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका 15 वर्षीय गणेश यादवको शव घर पुर्याइएको छ। सिराहाको औरिहाई गाउँपालिका 2 तुलसीहा स्थित घरमा आज साँझ 6:25 बजे नेपाली सेनाको हेलिकप्टर मार्फत शव पुर्याइएको हो। घर परिवारले हिन्दू परम्परा अनुसार गणेशको दाह संस्कार गर्ने तयारी गरेका छन्। दाह संस्कार पूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिलाई ढोरेली सेवा समाज काठमाडौँले 6.5 लाख रूपियाँ आर्थिक सहयोग गरेको छ। शुक्ला गण्डकी नगरपालिका नम्बर 8 स्थित निर्माणाधीन शिव मन्दिर लगायतका संरचनालाई पूर्णता दिन समाजले 6,50,875 रूपियाँ सहयोग गरेको हो। आज आयोजित कार्यक्रममा ढोरेली सेवा समाजकी अध्यक्ष शिवकुमारी कार्कीले शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो। समाजका सदस्यहरूसँग सहयोग मागेर मन्दिर निर्माणको लागि सहयोग गरेको अध्यक्ष कार्कीको भनाइ छ। राज्यले लगानी नगर्दा सहयोग उठाइरहेको उहाँको भनाइ छ। घर दैलो नै गरेर सहयोग संकलन गरिएको उहाँले बताउनुभयो। अहिलेसम्मकै ठूलो रकम संकलन गरेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो। आफ्नो जन्मभूमिको लागि जति सक्छौं सहयोग गरौं भनेर लागेको उहाँले बताउनुभयो। फेरि पनि रकम संकलन गरेर सहयोग गर्ने अध्यक्ष कार्कीको प्रतिबद्धता छ। शैक्षिक, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्दो सहयोग गरिएको जानकारी दिनुभयो। शुक्ला गण्डकी 4 का वडाधीश राजकुमार वाग्लेले शुक्ला गण्डकीको केन्द्र भागमा रहेको ऐतिहासिक थलो शुक्ला हिलेटार क्षेत्र धार्मिक पर्यटनको सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो। सबैको सहयोगले पूर्वाधार निर्माण सम्भव हुने उहाँको भनाइ छ। नगरपालिका र वडाको तर्फबाट पनि बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो। सकेसम्म धेरै जना समक्ष पुगेर सहयोग संकलन गर्ने उहाँको सुझाव छ। शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम भण्डारीले सबैको सहयोगले मात्र योजनाले मूर्त रूप पाउने बताउनुभयो। धार्मिक पर्यटनको केन्द्र बनाउनलाई सक्दो भूमिका खेल्न उहाँको आग्रह छ। शिव पञ्चायत निर्माण उपसमितिका अध्यक्ष ज्ञान प्रसाद भण्डारीले मन्दिर उपसमितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक ज्ञान प्रसाद भण्डारीले मन्दिर लगायतका संरचना बनाउन 1,37,00,000 रूपियाँ लागत अनुमान रहेकोमा हालसम्म 21,00,000 रूपियाँ सहयोग प्राप्त भई खातामा रहेको जानकारी दिनुभयो। शुक्ला गण्डकी 8 पुलचोकमा सेती नदी किनारमा रहेको जग्गामा शिव मन्दिर लगायतका संरचना निर्माणाधीन छन्। पोखरा महानगरपालिका 22 कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ। पोखरा महानगरपालिकाले कोदो दिवसको अवसर पारेर महोत्सव आयोजना गरेको हो। महानगरको 3,800 हेक्टरमा 4,800 टन कोदो उत्पादन हुने कृषि महाशाखाको तथ्याङ्क छ।
21: महोत्सवको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण प्रवर्धन र खेती विस्तार जरूरी रहेकोमा जोड़ दिनुभयो। रैथाने बालीका रूपमा कोदो खेती प्रवर्धन विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध छ। उहाँले भन्नुभयो, कोदो उत्पादन वृद्धि, बजारीकरण र समर्थन मूल्य तोकेर कृषकको आय बढ़ाउन पहल गरेका छौं। स्थानीय उत्पादनको उपयोग र उपभोग बढ़ाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ़नुपर्नेमा उहाँको जोड़ थियो। सो अवसरमा उत्कृष्ट कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ। 17 रोपनीमा कोदो खेती गर्नुभएका पोखरा 22 कृषक खगी घरती, 11 रोपनीमा कोदो खेती गर्ने पोखरा 20 कृषक दुर्गाबहादुर सुनार, 10 रोपनीमा खेती गर्ने पोखरा 28 कृषक शोभा भण्डारी र 9 रोपनीमा खेती गर्ने पोखरा 23 कृषक होमबहादुर गुरूङलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको जनाइएको छ। नवलपुरको काउसुती नगरपालिका 8 हलचोक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काउसुतीबाट डण्डातर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रकले पैदल यात्री काउसुती नगरपालिका 8 बस्ने 79 वर्षीय तुलसी प्रसाद चुवाईलाई ठक्कर दिएको थियो। दुर्घटना परि उहाँको घटनास्थलमै मृत्यु भएको हो। अनुसन्धान क्रममा बिहान करिब 7:30 बजे मध्यबिन्दु नगरपालिका 11 स्थित पूर्व पश्चिम राजमार्गबाट शंकास्पद 12/3/1903 नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिएको छ। ट्रकका चालक भने फरार रहेकोले खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र रायमाझी सभापतिमा निर्वाचित हुनुभएको छ। आज भएको मतदानमा उहाँले 93 मत पाउनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी पूनम शर्माले 82 मत पाउनु भएको थियो। 227 जिल्ला प्रतिनिधि मध्ये मतदानमा कुल 180 मत खसेको थियो। 4 वर्ष अघि गठन भएको तदर्थ समितिको उपसभापति ढालेन्द्र रायमाझी र हालै पार्टीमा प्रवेश गरेका पूनम शर्मा बीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा पदाधिकारीका लागि पनि 2-2 जनाको उम्मेद्वारी परेको थियो। उपसभापतिमा खिमानन्द पौडेल विजयी हुनुभयो। नारायणी नदीमा माछा मार्न जाने क्रममा अल्पत्र परेका दुईजनाको सकुशल उद्धार गरिएको छ। एकजना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गैंडाकोट नगरपालिका एक ब्रिटिश क्याम्प अगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 3 जनाको समूहमा रहेका उहाँहरूमध्ये 2 जनाको नदीको बीच भागमा रहेको सुक्खा जमीन टापुमा अल्पत्र परेका अवस्थामा उद्धार गरिएको, एकजनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घटना खबर पाउन साथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्साल कमानमा 4 जना र सशस्त्र प्रहरी बल नम्बर 31 गुलमा भेडा बारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्का कमानमा 10 जनाको टोली खटिएको जनाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 स्थानको फेकण्डो भीर चर्किएर ठूलो पहिरोको जोखिममा भएपछि दोस्रेली गाउँको भीर खाल्टा बस्ती उच्च जोखिममा परेको छ। पहिरोको जोखिममा परेसँगै बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। दोस्रेलीदेखि माथि र टिकोट गाउँदेखि तल रहेको अग्लो भीर चर्किएर पहिरो खस्ने जोखिम बढेपछि भीर खाल्टाका 9 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानका वडाधीश मैलन पूर्जापुनले जानकारी दिनुभयो। अग्लो भीर सहितको पहाड़ चर्किएर खस्न थालेको स्थानीयहरूले जानकारी गराएपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुन, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पालिकाका प्रमुख प्रशासक अधिकृत कपिल पाण्डे, वडाधीश पूर्जासहित प्राविधिक, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्धारकर्मी इन्द्रसिंह शेरचन सहितका स्थानीयवासीको टोलीले पहिरोको स्थलगत रूपमा अवलोकन गरेको जनाइएको छ। उत्तरी गोर्खाको विश्व प्रसिद्ध हिमाली गन्तव्य मनास्लो समरसेन क्षेत्रबाट आर्थिक वर्ष 82-83 प्रवेश शुल्क बापत 4,65,49,800 रूपियाँ राजस्व संकलन भएको छ। मनास्लो समरसेन क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेसँगै प्रवेश शुल्कबाट हुने आमदानी पनि वृद्धि भएको हो। मनास्लो समरसेन क्षेत्र आयोजना गोर्खाका सूचना अधिकारी भुवन ओझाका अनुसार एक वर्षको अवधिमा मनास्लो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या 16,671 पुगेको छ। तीमध्ये 784 जना नेपाली पर्यटकबाट प्रति व्यक्ति 200 रूपियाँ दरले 1,56,800 रूपियाँ, सार्क राष्ट्रका 634 जना पर्यटकबाट प्रति व्यक्ति 1,000 रूपियाँका दरले 6,34,000 रूपियाँ तथा अन्य मुलुकका 15,253 जना विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँका दरले 4,57,59,000 रूपियाँ प्रवेश शुल्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो। तनहुँ म्याग्दी गाउँपालिका 6 बोहरी बोट स्थित बोहरी बोट झ्याली रह खानेपानी योजनाको आज उद्घाटन गरिएको छ। एक घर एक धारा कार्यक्रम अन्तर्गत म्याग्दी गाउँपालिकाद्वारा विनियोजित 25 लाख र जनश्रमदान 2 लाख गरी कुल 27 लाख रूपियाँको लागतमा योजना सम्पन्न भएको हो। सो योजनाको वार्ड नम्बर 6 का वडा अध्यक्ष हिरालाल गुरूङले उद्घाटन गर्नुभएको हो।
1: अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी इतिहासकै सबभन्दा ठूलो र निर्णायक सैन्य आक्रमणको गम्भीर तयारी गरिरहेका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार यसै साताको अन्त्यभित्रै इरानका पावर प्लान्ट, तेल रिफाइनरी र अन्य सामरिक ऊर्जा केन्द्रहरूमा भीषण बमबारी गर्ने योजना बनाइएको छ। यस सैन्य कार्यवाहीको मुख्य उद्देश्य तेहरानलाई कूटनीतिक रूपमा आत्मसमर्पण गराउनु रहेको बताइएको छ। शुक्रबार क्याम्प डेभिडमा आयोजित उच्चस्तरीय मन्त्री परिषद बैठकमा यस आक्रमणको योजनाबारे विस्तृत छलफल भएको थियो। व्हाइट हाउसका केही सल्लाहकारहरूले आगामी मध्यावधि चुनाव र शेयर बजारमा पर्ने नकारात्मक आर्थिक एवं राजनैतिक प्रभावलाई ध्यानमा राख्दै यति ठूलो आक्रमणको कड़ा प्रतिवाद गरेका थिए। उनीहरूले सैन्य अभियानको दायरा सीमित गर्नुपर्ने सुझाव समेत दिएका थिए, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक प्रयासहरू पूर्ण रूपमा असफल भएको ठहर गर्दै कड़ा हमला गर्ने आफ्नो अडान दोहोर्याउनु भएको छ। खेल समाचार। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताको लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उहाँलाई क्लब छाड्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिएन, अब एक वर्ष मात्र बाँकी छ। उहाँ विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्कनुहुनेछ। त्यसपछि उहाँले रियल मेड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजन गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश गरिएको छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजन हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ एन्थमाथि गरिएको निलम्बन हो। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पाकिस्तानको ब्रड पीक हिम पहिरोमा कृतिमानी नेपाली आरोही निर्मल पूर्जाको मृत्यु, प्रधानमन्त्रीद्वारा श्रद्धांजलि व्यक्त। सामाजिक सद्भाव भाल्न खोजेको आरोपमा पर्साबाट चारजना पक्राउ। कांग्रेस इतर पक्षद्वारा राष्ट्रिय भेला मूल आयोजक समिति गठन, डाक्टर शशंकर कोइराला समेत। डोरेली सेवा समाजद्वारा शुक्ला हिलेटार क्षेत्रलाई 6,50,000 रूपियाँ सहयोग। इरानमाथि ठूलो सैन्य आक्रमणको तयारीमा अमेरिका र इजरायल, ऊर्जा पूर्वाधारमा निशाना र नेपाल साफ च्याम्पियनशीपबाट बाहिर, ड्र सार्वजनिक। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0-65-90-511।
25: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
26: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
21: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0625707044
8: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779087।
21: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
21: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
21: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
21: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 एल्मुनियम अब युपीभीसीको साथमा।
12: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9856229038 र 9800282938।
1: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
27: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
27: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
27: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
21: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
21: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
21: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
21: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
21: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856080385।
27: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
0: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
27: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
27: मोबाइल 9850505770।
13: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9850634481 र 9840745580।

0: माग्न साथी एउटा जसले टन्न खुवाउँछ त्यही मेरो देउता।
1: यसो गर्नु हाम्रो भाउ न हाम्रो
2: है ए हो त नि
1: ल ल

0: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98 67 13 425
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
9: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाऊ
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
9: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
10: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175। चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461168 98235527763।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लो तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
10: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
0: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ। भूक्षय बाढी र पहिरोबाट बचौ र बचाउ।
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस। भूछय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
10: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ। जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0 5563175 98 5 60 63 175।
11: फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
12: गटिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98 5 60 30 324।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 065। मोबाइल 98 166 34 372।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौंडा, भित्री बजार। फोन नम्बर 0 65 570 290। मोबाइल नम्बर 98 460 81 457 र 98 136 26 032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
18: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
19: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
18: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रिट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
18: फोन नम्बर 06145100
1: मोबाइल नम्बर 9856084466
18: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
20: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
21: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै गण्डकी सीता पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
20: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
21: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
22: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
23: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बेपी चोक
22: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702525 मोबाइल 98563338 98461656
24: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
25: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
21: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
22: शुद्ध सुन तथा चाँदीका गर गहना
21: छापावाला सुन चाँदीका गर गहना
22: राशि अनुसारका पत्थर
21: कम्प्युटर तौल प्रविधि
22: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
21: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
22: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
21: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811160069 9807625229
22: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9807769142
26: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुनसादी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0625709704, मोबाइल नम्बर 98460261268,
7: 98560261268।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468164145।
5: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

एक वर्ष तीन महिना 21 दिनपछि रेशमले नैनालाई आफ्नो अंगालोमा भेटेको थियो। पर्खाईको छटपटीमा टक्क अडिएको उसको मुटु आज कुनै युद्धको मैदानमा चलेको तोपभन्दा बढी छिटो छातीबाट बाहिरै उछटिएला जसरी थड्किरहेको थियो। यति बेला नैना रेशमको काखमै बसेकी थिए। रेशमको दुवै हात समातेर, रेशम अब म तिमीलाई एक मिनट पनि छोड्न सक्दिन, मैले सधैँको लागि बा आमाको घर छोडिदिइसके, मायाले केवल तिम्रै मायाले भन्दै रेशमको हात अझै बेसरी समातिरहेकी थिए। उसले आफ्नो पूरै शरीर रेशमको काखमाथि नै छोडिसकेकी थिए। बिस्तारै चलेको मन्द हावाले नैनाको नरम कपाल रेशमको अनुहारभरि स्पर्श गर्दै छरिन्थ्यो। युवनले फक्रक्क फक्रेको नैनाको फूल जस्तो शरीर र कपालबाट कुनै विशेष अत्तरभन्दा पनि मिठो वासनाले रेशमको मन र मस्तिष्क भरिँदै एक किसिमको सुनामीमा उचालिँदै पसारिँदै भइरहेको थियो। रेशम बिस्तारै नैना र नैना पनि दबिएको आवाजमा रेशम भन्दै रेशमको खुल्ला छातीमा औलाहरू छलबलाउँदै रेशमको ओठमा आफ्ना ओठ टेकाउँदै रेशमको तातो सासलाई आफ्नो छातीभरि भर्दै थिए। बाचा भयो नैना, हामी सँगै बाँचौला।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

एक वर्ष 3 महिना 21 दिनपछि रेशमले नैनालाई आफ्नो अंगालोमा भेटेको थियो। पर्खाईको छटपटीमा टक्क अडिएको उसको मुटु आज कुनै युद्धको मैदानमा चलेको तोपभन्दा बढी छिटो छातीबाट बाहिरै उछटिएला जसरी थड्किरहेको थियो। यति बेला नैना रेशमको काखमै बसेकी थिए। रेशमको दुवै हात समातेर, रेशम अब म तिमीलाई 1 मिनट पनि छोड्न सक्दिन, मैले सधैँको लागि बा आमाको घर छोडिदिइसके, मायाले केवल तिम्रै मायाले भन्दै रेशमको हात अझै बेसरी समातिरहेकी थिए। उसले आफ्नो पूरै शरीर रेशमको काखमाथि नै छोडिसकेकी थिए। बिस्तारै चलेको मन्द हावाले नैनाको नरम कपाल रेशमको अनुहारभरि स्पर्श गर्दै छरिन्थ्यो। युवनले फक्रक्क फक्रेको नैनाको फूल जस्तो शरीर र कपालबाट कुनै विशेष अत्तरभन्दा पनि मिठो वासनाले रेशमको मन र मस्तिष्क भरिँदै एक किसिमको सुनामीमा उचालिँदै पछारिँदै भयो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: चिसापानी आउनुस् आउनुस् यता हो यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ
3: ए भाइ? कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी तुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल इजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
14: होइन यसो आमा कहाँबाट छोनेको
15: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
15: गतिलो ठाउँ चाहिँ कहाँ छ?
16: भर पर्दो चिसो फालले ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँच पंखा एलईडी ग्लब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: शुक्ला गंडकी टाइम चेक
2: यति बेला रातिको ठीक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ल जनदगी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि के साथ सुन्न सक्नुहुनेछ। काँचीमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। लामो समय कोटा पनि ग्यास नपाएपछि उपभोक्ताले जिल्ला प्रशासन कार्यालय गुहारेका छन्। जिल्लामा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सरकारवालाहरूको समन्वय बैठक बसेको छ। बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन 3 बुँदे निर्णयहरू गरेको प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले जानकारी दिनुभयो। जिल्ला बाहिरबाट ग्यास सप्लाई गर्ने उत्पादक कम्पनीहरूलाई पोखरा क्षेत्रमा ग्यासको आपूर्ति बढ़ाउन अनुरोध गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो। यस्तै आधिकारिक ग्यास विक्रेताहरूले अनिवार्य रूपमा ग्राहक तथा बिक्री वितरणको स्पष्ट अभिलेख राखेर मात्र ग्यास बिक्री गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ। बैठकले पहिला आउने उपभोक्तालाई पहिला प्राथमिकता दिन पनि भनेको छ। एलपी ग्यास वितरण नियमावली 2065 को पालना गराउने विक्रेतासँग उपलब्ध मजदूर ग्यास सिलिण्डरहरू पहिला आउनेहरूलाई पहिला प्राथमिकता दिएर वितरण गर्नुपर्ने निर्णय भएको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराका पदाधिकारीहरू, ग्यास उत्पादक कम्पनीका प्रतिनिधि तथा स्थानीय विक्रेता एवं व्यवसायीहरू सहभागी थिए। पोखरा महानगरपालिका 18 चिसाखोलामा विभिन्न घाजाघरमा बालिकाहरूलाई अनैतिक कार्यमा लगाएका रूपमले 4 जना महिलाहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका 18 बस्ने

लाई विकास सेवालय क्षेत्र व्यवस्थापन समितिलाई ढोरेली सेवा समाज काठमाण्डुले 6.5 लाख रूपियाँ आर्थिक सहयोग गरेको छ। निर्माणाधीन शिव मन्दिर व्यवस्था मन्दिर लगायतका संरचनालाई पूर्णता दिन समाजले 6,50,875 रूपियाँ सहयोग गरेको हो। शनिबार आयोजित कार्यक्रममा डोरेली सेवा समाजकी अध्यक्ष शिव कुमारी कार्कीले शुक्लाई लेटर शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। समाजका सदस्यहरूसँग सहयोग मागेर मन्दिर निर्माणका लागि सहयोग गरेको अध्यक्ष कार्कीको भनाइ छ। राज्यले लगानी नगर्दा सहयोग उठाइरहेको उहाँले बताउनुभयो। घर दैलो नै गरेर सहयोग संकलन गरेको कार्कीको भनाइ छ। अहिलेसम्मकै ठूलो रकम संकलन गरेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो। आफ्नो जन्मभूमिको लागि जति सक्छ सहयोग गरौं भनेर लागेको बताउँदै आगामी दिनमा पनि रकम संकलन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। शैक्षिक स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्दो सहयोग गरिरहेका बताउनुभयो। शुक्ला गण्डकी चारका अध्यक्ष राजकुमार बाग्लीले शुक्ला गण्डकीको केन्द्र भागमा रहेको ऐतिहासिक थलो शुक्ला हिलेटा क्षेत्र धार्मिक पर्यटकको सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो। सबैको सहयोगले पूर्वाधार निर्माण सम्भव उहाँको भनाइ छ। नगरपालिका र वडाको तर्फबाट पनि बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो। सकेसम्म धेरैजना समक्ष पुगेर सहयोग संकलन गर्न उहाँको सुझाव छ। शुक्ला इलेटा सेवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम भण्डारीले सबैको सहयोगले मात्र योजनाले मूर्त रूप पाउने बताउनुभयो। धार्मिक पर्यटकको केन्द्र बनाउनलाई सक्दो भूमिका खेल्न उहाँको आग्रह छ। शिव पञ्चायत निर्माण उपसमितिका अध्यक्ष ज्ञान प्रसाद भण्डारीले मन्दिर लगायतका संरचना बनाउन 1,37,00,000 रूपियाँ लागत अनुमान गरेकोमा हालसम्म 21,00,000 रूपियाँ सहयोग प्राप्त भई खातामा रहेको जानकारी दिनुभयो। शुक्ला गण्डकी 8 फुलचोकमा स्थिति नदी किनारमा रहेको जग्गामा शिव मन्दिर लगायतका संरचना बन्दैछ। नगरपुरको कावस्वती नगरपालिका 8 हलनचोक स्थित पूर्व पश्चिम राजगंजमा ट्रकको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ। कावस्वतीबाट डण्डातर्फ जाँदै गरेको ट्रकले पैदल यात्री कावस्वती नगरपालिका वडा काउसुती नगरपालिका 8 बस्ने 79 वर्षीय तुलसी प्रसाद चुवाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा परि उहाँको घटनास्थलमा मृत्यु भएको हो। अनुसन्धानका क्रममा बिहान करिब 7:30 बजे मध्यबिन्दु नगरपालिका 11 स्थित पूर्व पश्चिम राजमार्गबाट शंकास्पद B3K1903 नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिएको छ। ट्रकका चालक पनि फरार रहेकाले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ। नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका दुईजनाको सकुशल उद्धार गरिएको छ। एकजना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गैंडाकोट नगरपालिका एक ब्रिटिस क्याम्प अगाडि नारायणी नदी पौडी र तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 3 जनाको समूहमा रहेका उहाँहरू मध्ये 2 जना नदीको बीच भागमा रहेको सुक्खा जमीनमा टापुमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको र एकजनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरीलाई पोखरेक्षक अनिल पण्डितले घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय भेडाकोटबाट सहप्रहरी सहायक निरीक्षक प्रदीप लम्सालको कमाण्डमा 4 जना र 17 प्रहरी बल नम्बर 31 कुलमा भेडा बारीबाट 17 प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा 10 जनाको टोली खटिएको थियो। कर्णपुरा गाउँपालिका 7 स्थानको फेकण्डो भीर चर्किएर ठूलो पहिरोको जोखिम भएपछि दोसल्ले गाउँको भीर खाल्टा बस्ती उच्च जोखिममा परेको छ। पहिरोको जोखिम परेसँगै बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। दोसल्लादेखि माथि र टिकोट गाउँदेखि तल रहेको अग्लो भीर चर्किएर पहिरो खस्ने जोखिम बढेपछि भीर खाल्टाका 9 परिवारहरूलाई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको तिनाका वडा अध्यक्ष मोइलन फुर्जापुनले जानकारी दिनुभयो। अग्लो भीर सहितको पहाड चर्किएर खस्न थालेको स्थानीयहरूले जानकारी गराएपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार फुन प्रमुख जिल्लाधिकारी रविन्द्र आचार्य पालिका प्रमुख प्रशासक अधिकृत कपिल पाण्डे वडा अध्यक्ष फुर्जा सहित प्राविधिक सशस्त्र प्रहरी नेपाल प्रहरी उद्धार कर्मी इन्द्र सिंह शेरचन सहित स्थानीयवासीहरूको ठूलो टोलीले पहिरोको स्थलगत रूपमा अवलोकन गरेको थियो। अवलोकनका क्रममा पहिरो खस्ने उच्च जोखिम देखिएको प्रमुख जिल्लाधिकारी आचार्यले बताउनुभयो। उत्तर गोर्खाको विश्व प्रसिद्ध हिमाली गन्तव्य मनासुरो संरक्षण क्षेत्रबाट आर्थिक वर्ष 2082-83 प्रवेश शुल्क बापत 4,65,49,800 रूपियाँ राजस्व संकलन भएको छ। मनासुरो संरक्षण क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै प्रवेश शुल्कबाट हुने आमदानी पनि वृद्धि भएको हो। मनासुरो संरक्षण क्षेत्र आयोजना एक्याम्प गोर्खाका सूचना अधिकारी भुवन ओझाका अनुसार एक वर्षको अवधिमा मनासुरो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या 16,671

0: भएको छ। ती मध्ये 784 जना नेपाली पर्यटकबाट प्रति व्यक्ति 200 रूपियाँको दरले 1,56,800 रूपियाँ सार्क राष्ट्रका 634 जना पर्यटकबाट प्रति व्यक्ति फेरो 1,000 दरले 6,34,000 रूपियाँ तथा अन्य मुलुकका 15,253 जना विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको दरले 4,57,059,000 रूपियाँ प्रवेश शुल्क 4,57,59,000 रूपियाँ प्रवेश शुल्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो। तनहुँको म्याग्दी गाउँपालिका छ बोहोरीबोट स्थित बोहोरीबोट झ्याले रह खाने पानी आयोजनाको शनिबार उद्घाटन गरिएको छ। एक घर एक धारा कार्यक्रम अन्तर्गत म्याग्दी गाउँपालिकाद्वारा विनियोजित 25 लाख र श्रमदान 2 लाख गरी कुल 27 लाख रूपियाँको लागतमा योजना सम्पन्न भएको यो योजनाको वडा नम्बर 6 का अध्यक्ष हिरालाल गुरूङले उद्घाटन गर्नुभएको हो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ल गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण निसँगै महरीमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:59 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुनेछन्। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग जाडो भएको चुकुलाई सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानमेको तर्पण लिएर पुनः तपाईँ सम्पूर्ण शुभरात्री। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
5: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
5: प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
6: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
7: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।

0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउन त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा।
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: यस्तो पङ्खा चलिरहेको देखेनौ पनि?
6: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
5: गतिलो ठाउँ चाहिँ कहाँ छ?
7: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856033324।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल साउन महिनाको 17 गते आइतबार श्रावण कृष्ण पक्षको चतुर्थी तिथि अंग्रेजी मिति अनुसार अगस्त 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्यदेव बिहान 5:28 भयो भने सूर्यास्त साँझ 6:54 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट महिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट पाकिस्तानको ब्रड पिकर हिम पहिरोमा कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको मृत्यु, प्रधानमन्त्रीद्वारा श्रद्धांजलि व्यक्त। सामाजिक सद्भाव ढाड्न खोजेको आरोपमा पर्साबाट 4 जना पक्राउ। कांग्रेसको इतर पक्षद्वारा राष्ट्रिय बेलामूल आयोजक समिति गठन, डाक्टर शशांक कोइराला संयोजक। टोरीले सेवा समाजद्वारा शुक्ला हिलेटार क्षेत्रलाई 6,50,000 रूपियाँ सहयोग। पोखरामा कोदो महोत्सव सम्पन्न, कोदो खेती गर्ने कृषक सम्मानित। इरानमाथि ठूलो सैन्य आक्रमणको तयारीमा अमेरिका र इजरायल ऊर्जा पूर्वाधारमा निशाना।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। विश्व प्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्सपर्टका संस्थापक निर्मल निम्स दाई पूर्जाको ब्रड पिकमा गएको हिम पहिरोमा परिनिधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पिकमा गएको हिम पहिरोपछि निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। एलिट एक्सपर्टले निम्स दाईसँगै दुर्घटनामा ज्यान गुमाउने उहाँका विश्वासिला आरोहण सहयात्री तथा गाइड पूर्व बहादुर गुरूङ युक्ता र निमा शेर्पा प्रति पनि श्रद्धांजली अर्पण गरेको छ। कम्पनीले मृतकका परिवार आफन्त र साथीभाइ प्रति गहिरो संवेदना व्यक्त गरेको छ। वक्तव्यमा निम्स दाईलाई विश्व पर्वत आरोहण क्षेत्रले आफ्नो महान आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै उहाँको साहस विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। उहाँका असाधारण उपलब्धि भन्दा पनि ठूला कुरा उहाँले मानिसलाई ठूला सपना देख्न, आफ्नै क्षमतामाथि विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न सिकाए एको कम्पनीले भनेको छ। उहाँका कार्यहरूले लाखौं मानिसलाई आफूले सोचे भन्दा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएका छन्। कम्पनीका अनुसार निम्स दाईको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्सपर्ट, निम्स दाई फाउण्डेशन, स्काई ड्राइभ, निम्स दाई र निम्स दाई स्टोरलाई आजको अवस्थामा पुर्याएको हो। उहाँका कारण प्रेरित भएका असंख्य मानिसहरू मार्फत उहाँको विरासत सदैव जीवित रहने कम्पनीको विश्वास छ। त्रिवालेन शाहले प्रोटपिकमा हिम पहिरोमा परि ज्यान गुमाएका नेपालका विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा सहित दश आरोहीप्रति श्रद्धांजली व्यक्त गरेका छन्। शनिबार फेसबुकमा स्टेटस लेखेर प्रधानमन्त्री बालेनले पूर्जा सहित दशजना आरोहीहरूको निधन भएको घटनामा दुःख व्यक्त गरेका छन्। बिहिबार आरोहणका क्रममा पूर्जा नेतृत्वको 10 सदस्यीय आरोही टोली हिम पहिरोमा परि बेपत्ता भएका थिए। शनिबार दिउँसोसम्म 10 जनाको शव निधन भएको पुष्टि भएको छ। प्रधानमन्त्री बालेन शाहले उनीहरूप्रति श्रद्धांजली व्यक्त गर्दै आरोहीहरू सधैँ अमर रहने बताउनु भएको छ। सामाजिक सद्भाव खलब ल्याएका रूपमा पर्साबाट 4 जना पक्राउ परेका छन्। बिनगंज महानगरपालिका 11 रानीघाटबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरीकारीले पर्साका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो। उनीहरूले नगर क्षेत्रमा टायर बारेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भावी र गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेको छ। त्यस्तो गरेमा कड़ा कानूनी कार्यवाही हुने चेतावनी पनि दिएको छ। उक्त कार्यालयले बालबालिका सम्बन्धी एन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना वा जुलुसमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। नेपाली कांग्रेसको स्थापना इतर सपक्षले राष्ट्रिय भेलाका लागि डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 551 सदस्य मूल आयोजक समिति बनाएको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै यो समितिका घोषणा गरिएको हो। भेलालाई भव्य र व्यवस्थित बनाउन अन्य विभिन्न 16 उपसमितिहरू समेत सार्वजनिक भएका छन्। मूल आयोजक समितिमा 14 महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरू समेटिएका छन्। यसमा प्रदेश सभापति, जिल्ला सभापति र महानगर तथा नगर सभापतिहरूलाई पनि राखिएको छ। नेता मीनबहादुर विश्वकर्माले र संघीय र प्रदेश सांसद, पूर्व मन्त्री तथा भातृ संस्थाको प्रमुख पदेन सदस्यका रूपमा रहने जानकारी दिनुभयो। उपत्यकाभित्रका जिल्ला कार्य समिति पदाधिकारी पनि यसमा अटाएका छन्। बेलालाई नीतिगत रूपमा सफल बनाउन विभिन्न विषयका टोलीहरू खटिनेछन्। यस अन्तर्गत राजनैतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी र विधान संशोधन मस्यौदा समितिहरू बनेका छन्। भेलाका लागि आर्थिक नीति तयार गर्न पनि छुट्टै समिति गठन गरिएको छ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा एमाले भित्र देखिएको प्रतिस्पर्धा अन्तत टुङ्गिएको छ। आकांक्षी नेताहरू बीचको छलफलपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति जुटेसँगै उनलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढ़ेको एमालेका सांसद तथा पूर्व मन्त्री मधुसूदन पौडेलले जानकारी दिनुभयो। शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डु स्थित निवासमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्री बनाउने बारे सहमति जुटेको पौडेलले बताउनुभयो। मुख्यमन्त्रीमा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री किरण थापा मगरको पनि दावी रहेको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार अब पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखाइसकेको टिप्पणी गरेका छन्। शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टीले देश चलाउन धेरै पर्खनु नपर्ने बताएका हुन्। स्थानीय र प्रदेशको चुनाव चाँडै नै आउँदैछ, त्यसमा उज्यालो नेपाल पार्टीको सशक्त भूमिका रहनेछ। त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले यो देशको नेतृत्व गर्नेछ। घिसिङले भन्नुभयो, पाँच वर्षको सरकार पाँच वर्ष नटिक्ने अवस्था पाँच महिनामै देखाइसकेको छ। हामीले पाँच वर्ष पनि कुरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। रास्कीमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। लामो समय कुर्दा पनि ग्यास नपाएपछि उपभोक्ताले जिल्ला प्रशासनसँग गुहारेका छन्। जिल्लामा एलपी तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज व्यवस्थित र प्रभावकारी बनाउन सरकारवालाले समन्वय बैठक बसेको छ। बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन तीन बुँदे निर्णयहरू गरेको प्रमुख जिल्लाधिकारी कुलमान सिंह गुरूङले जानकारी दिनुभयो। जिल्ला बाहिरमा ग्यास सप्लाई गर्ने उत्पादक कम्पनीहरूलाई पोखरा क्षेत्रमा ग्यासको आपूर्ति बढ़ाउन अनुरोध गर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो। यस्तै आधिकारिक ग्यास विक्रेताहरूले अनिवार्य रूपमा ग्राहक तथा बिक्री वितरणको स्पष्ट अभिलेख राखेर मात्र ग्यास बिक्री गर्न कम्पनीलाई निर्देशन दिएको छ। बैठकले पहिला आउने उपभोक्ताहरूलाई पहिलो प्राथमिकता दिन भनी भनेको छ। एलपी ग्यास वितरण नियमावली 2065 पालना गराउने र विक्रेतासँग उपलब्ध मौजदात ग्यासका सिलिण्डरहरू पहिला आउनेहरूलाई पहिलो प्राथमिकता दिएर वितरण गर्नुपर्ने निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराका पदाधिकारी, ग्यास उत्पादक कम्पनीका प्रतिनिधि तथा स्थानीय विक्रेता एवं व्यवसायीहरू सहभागी भएका थिए। पोखरा महानगरपालिका 18 चिसाखोलाका विभिन्न खाजाघरमा बालिकाहरूलाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चारजना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका 18 बस्ने 42 वर्षीय मनदेवी छेत्री, 41 वर्ष इन्द्र लामा, 45 वर्ष टीकामाया तामाङ र 40 वर्ष मीन कुमारी रहेका छन्। उनीहरूलाई मानव बेचबिखन तथा उसरपुसार मुद्दामा अदालतबाट शुक्रबार 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब निरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न प्रलोभन देखाइ अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलाहरूलाई पक्राउ गरेको। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जुगलाई लिएर सेवालय क्षेत्र व्यवस्थापन समितिलाई ढुरेली सेवा समाज काठमाडौँले 6.5 लाख रूपियाँ आर्थिक सहयोग गरेको छ। निर्माणाधीन शिव मन्दिर लगायतका संरचनालाई पूर्णता दिन समाजले 6,50,875 रूपियाँ सहयोग गरेको हो। शनिबार आयोजित कार्यक्रममा ढोरेली सेवा समाजकी अध्यक्ष शिवकुमारी कार्कीले शुक्ला इलेटा शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष बसुराम भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरेको हो। समाजका सदस्यहरूसँग सहयोग मागेर मन्दिर निर्माणमा सहयोग गरेको अध्यक्ष कार्कीको भनाई छ। राज्यले लगानी नगर्दा सहयोग उठाइरहेको उहाँले बताउनुभयो। गर्दैलो नै गरेर सहयोग संकलन गरिएको कार्कीको भनाई छ। अहिलेसम्मकै ठूलो रकम संकलन गरेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो। आफ्नो जन्मभूमिको लागि जति सक्छौ सहयोग गरौं भनेर लागेको बताउँदै आगामी दिनमा पनि रकम संकलन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। शैक्षिक स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्दो सहयोग गरिरहेका बताउनुभयो। शुक्ला गण्डकी 4 वडा अध्यक्ष राजकुमार वाग्ले शुक्ला गण्डकीको केन्द्र भागमा रहेको ऐतिहासिक थलो शुक्ला इलेटार क्षेत्र धार्मिक पर्यटकको सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो। सबैको सहयोगले पूर्वधार निर्माण सम्भव हुने उहाँको भनाई छ नगरपालिका र वडाको तर्फबाट पनि बजेट विनियोजन गरेको उहाँले सुनाउनु भयो। सकेसम्म धेरैजना समक्ष पुगेर सहयोग संकलन गर्न उहाँको सुझाव छ। शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम भण्डारीले सबैको सहयोगले मात्र योजनाले मूर्त रूप पाउने बताउनुभयो। धार्मिक पर्यटनको केन्द्र बनाउनलाई सक्दो भूमिका खेल्न उहाँको आग्रह छ। शिव पञ्चायत निर्माण उपसमितिका अध्यक्ष ज्ञान प्रसाद भण्डारीले मन्दिर लगायतका संरचना बनाउन 1,37,00,000 रूपियाँ लागत अनुमान रहेकोमा हालसम्म 21,00,000 रूपियाँ सहयोग प्राप्त भई खातामा रहेको जानकारी दिनुभयो। शुक्ला गण्डकी ठूलचोकमा सेती नदी किनारमा रहेको जग्गामा शिव मन्दिर लगायतका संरचनाहरू बन्दैछन्। नवलपुरको कौशली नगरपालिका 8 हलनचोक स्थित पूर्व पश्चिम राजगढमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। कौशलीबाट डन्डातर्फ जाँदै गरेको ट्रकले पैदल यात्री कौशली नगरपालिका 8 वर्षीय 79 वर्षीय तुलसी प्रसाद चुवाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा परि उहाँको घटनास्थलमै मृत्यु भएको हो। अनुसन्धानका क्रममा बिहान करिब 7:30 बजे मध्यबिन्दु नगरपालिका 11 स्थित पूर्व पश्चिम राजमार्गबाट शंकास्पद 3/19/03 नम्बरको ट्रकलाई फेला पारी नियन्त्रणमा लिएको छ। ट्रकका चालक भने फरार रहेकाले उनको खोजी तथा घटनाबारे तब अनुसन्धान समेत भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र रायमाझी सभापतिमा निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा उहाँले 93 मत पाएको हो। उहाँका निकटतम प्रतिस्पर्धी पूनम शर्माले 82 मत पाएका थिए। 227 जिल्ला जनप्रतिनिधि 27 जिल्ला प्रतिनिधि मध्ये मतदानमा कुल 180 मत खसेको थियो। 4 वर्ष अघि गठन भएको तदर्थ समितिको उपसभापति ढालेन्द्र राईमाझी र हालै पार्टीमा प्रवेश गरेका पूनम शर्मा बीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको हो। निर्वाचनमा पदाधिकारीका लागि पनि 2 जनाको उम्मेद्वारी परेको थियो। उपसभापतिमा खिमानन्द पौडेल विजयी भएका छन्। नारायणी नदीमा माछा मार्न जाने क्रम मलपत्र परेका 2 जनाको सकुशल उद्धार गरिएको छ। 1 जना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गैंडाकोट नगरपालिका 1 ब्रिटिस क्याम्प अगाडि नारायणी नदी तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। 3 जनाको समूहमा रहेका उहाँहरू मध्ये 2 जना बीचको नदीको बीचभागमा रहेको सुक्खा जमीन टापुमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको र 1 जनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्सालको कमाण्डमा 4 जना र सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी बल नम्बर 31 गुल्मा भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा 10 जनाको टोली खटिएको थियो। कर्णपूर्ण गाउँपालिका 7 स्थानको फेकण्डो भीर चर्किएर ठूलो पहिरोको जोखिम भएपछि दोसलले गाउँको भीर खाल्टा बस्ती उच्च जोखिममा परेको छ। पहिरोको जोखिममा परेसँगै बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। दोसलेदेखि माथि र टिकोट गाउँदेखि तल रहेको अग्लो भीर चर्किएर पहिरो खस्ने जोखिम बढेपछि भीर खाल्टाका गाउँ घर परिवारलाई सुरक्षित स्थानमा सरिएको स्थानका वडा अध्यक्ष मैलन पुर जाम्बुनले जानकारी दिनुभयो। अग्लो भीर सहितको पहाड चर्किएर खस्न थालेको स्थानीयहरूले जानकारी गराएपछि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार फुन प्रमुख जिल्लाधिकारी रविन्द्र आचार्य पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे वडा अध्यक्ष पूर्जा सहित साबिक सशस्त्र प्रहरी नेपाल प्रहरी उद्धारकर्मी इन्द्र सिंह सुरजन सहित स्थानीयवासीको टोलीले पहिरोको स्थलगत रूपमा अवलोकन गरेको थियो। उत्तरी गोर्खाको विश्व प्रसिद्ध हिमाली गन्तव्य मनासलु संरक्षण क्षेत्रबाट आर्थिक वर्ष 2082/83 प्रवेश शुल्क बापत 4,65,49,800 रूपियाँ राजस्व संकलन भएको छ। मनासलु संरक्षण क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै प्रवेश शुल्कबाट हुने आमदानी पनि वृद्धि भएको हो। मनासलु संरक्षण क्षेत्र आयोजना एक क्याम्प गोर्खाका सूचना अधिकारी भुवन ओझाका अनुसार 1 वर्षको अवधिमा मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या 16,671 पुगेको छ। तीमध्ये 784 जना नेपाली पर्यटकबाट प्रति व्यक्ति 2 सय रूपियाँको दरले 1,56,800 रूपियाँ चार काष्ठका 634 जना पर्यटकबाट प्रति व्यक्ति 1,000 रूपियाँको दरले 6,34,000 रूपियाँ तथा अन्य मुलुकका 15,253 जना विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँका दरले 4,57,59,000 रूपियाँ प्रवेश शुल्क संकलन गरिएको उहाँले जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9556000778।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
22: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, सुनसरीको देवनगंज 3 कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको तराईमा देशको जनजीवन विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायहरूको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ। सुनसरी, सिधा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँहरूमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव, हरियाली र आफ्नो आपसी निरन्तरता पाएको छ। नेपालगंज हेटौडा लगायतका विभिन्न ठाउँहरूमा हिजो सद्भाव र्याली निकालिएको छ। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकालिने तयारी छ। जिल्ला कार्यालय प्रशासन कार्यालय पर्साली वीरगंजमा लगाइँदै आएको निषेधाज्ञा हटाएको छ। सिराहाले गोलबजार र घटनाका पीड़ित परिवार र सरकार बीच आठबुटे सहमति भएपछि मृतक अन्त्येष्टि प्रक्रिया अघि बढ़ाएसँगै केही दिनदेखि आन्दोलन संघ संस्थाहरूले आफ्नो सबै विरोधका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेका छन्। आन्दोलन स्थगन भएसँगै वीरगंज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योग धन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुवै युवाहरूको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको छ। तनहुँ नगरपालिका छ बोरी बोट स्थित बोरी बोट झ्याले रह खाने पानी योजनाको शनिबार उद्घाटन गरिएको छ। एकर एक धारा कार्यक्रम अन्तर्गत नगरपालिकाद्वारा विनियोजित 25 लाख र जनश्रम दान 2 लाख गरी कुल 27 लाख रूपियाँको लागतमा योजना सम्पन्न भएको हो। यस्तो योजनाको वडा नम्बर 6 अध्यक्ष हिरालाल गुरूङले उद्घाटन गरेका हुन्। अन्तर्राष्ट्रिय समाचार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी इतिहासको सबैभन्दा ठूलो र निर्णायक सैन्य आक्रमणको गम्भीर तयारी गरिरहेका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार यसै साताको अन्त्यभित्र इरानका पावर प्लान्ट, तेल रिफाइनरी र अन्य सामरिक ऊर्जा केन्द्रहरूमा भीषण बमबारी गर्ने योजना बनाएको छ। यस सैन्य कार्यवाहीको मुख्य उद्देश्य तेहरानलाई कूटनीतिक रूपमा आत्मसमर्पण गराउन रहेको बताइएको छ। शुक्रबार क्याम्प डेभिडमा आयोजित उच्च स्तरीय मन्त्री स्तरीय परिषद बैठकमा यस आक्रमणको योजनाबारे विस्तृत छलफल भएको थियो। व्हाइट हाउसका केही सल्लाहकारहरूले आगामी मध्यावधि चुनाव र शेयर बजारमा पर्ने नकारात्मक आर्थिक एवं राजनैतिक प्रभावलाई ध्यानमा राखेर यति ठूलो आक्रमणको कड़ा प्रतिवाद गरेका थिए। उनीहरूले सैन्य अभियानको दायर सीमित गर्नुपर्ने सुझाव दिएका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा संघको कूटनीतिक प्रयासहरू पूर्ण रूपमा असफल भएको ठहर गर्दै कड़ा हमला गर्ने आफ्नो अडान दोहोर्याएका छन्। खेल समाचार स्पेनी क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकप विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन परिसिजनमा फर्कानेछन्। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब खोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोसोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण उनको भविष्यबारे विभिन्न अकलबाजीहरू भइरहेका छन्। यता इङ्ल्याण्ड क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक उपक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै पनि औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्। पाकिस्तानको ब्रड फिकर हिम पहिरोमा खेतीमानी नेपाली आरोही निर्मल पोर्दाको मृत्यु प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त। सामाजिक सभा भर्खर खोजेको आर्म पर्साबाट चारजना पक्राउ। कंग्रेसको इतर पक्षद्वारा राष्ट्रिय भेला मूल आयोजक समिति गठन। डाक्टर शशांक कोइराला संयोजक। छोरीले सेवा समाजद्वारा शुक्ला अहिले क्षेत्रलाई 6,50,000 रूपियाँ सहयोग। पोखरामा कोदो महोत्सव सम्पन्न। कोदो खेती गर्ने कृषक सम्मानित। इरानमाथि ठूलो सैन्य आक्रमणको तयारीमा अमेरिका र इजरायल ऊर्जा पूर्वाधार निशानामा।